0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता मंगल बहादुर शाही गत साउन 12 गते कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सोमबारसम्म उहाँले मन्त्री परिषद विस्तार गर्न सक्नु भएको छैन। मुख्यमन्त्री नियुक्त भएको 22 दिनपछि उहाँले मन्त्री परिषद विस्तार नगरी प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ। भदौ 3 गते आज कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ताभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले साउन 28 गते पदबाट राजीनामा दिएपछि साउन 29 गते भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा मंगलबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। यसअघि संसदीय दलका नेता थपलियालाई संसदीय दलको नेताबाट हटाउन थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
2: नेपाली कंग्रेसले 16 देखि 19 असोजमा पार्टीको 15 महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। 77 वटै जिल्लामा अधिवेशन गराउन कंग्रेसले 85 निर्वाचन अधिकृतलाई मंगलबारदेखि परिचालन गरेको छ। पूर्व सभापति शेरबहादुर देउवाको समूह भने महाधिवेशन रोक्न अन्तर्कालीन आदेश माग्दै अदालत जाने तयारीमा लागेको छ।
1: अबदेखि संघीय सरकार अन्तर्गतका सबै कर्मचारीले हरेक 15 दिनमा तलब पाउने भएका छन्। हाल परीक्षणका रूपमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले मात्रै पाक्षिक रूपमा तलब पाइरहेकामा सरकारले यसलाई सबै राष्ट्र सेवा कर्मचारीमा विस्तार गरेको हो। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति भरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयलाई संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन पूरा भएपछिमा तलब तथा भुक्तानी उपलब्ध गराउन पत्र लेखेको छ।
2: काठमाडौँको व्यस्त बजार खिचा पोखरीमा बिहानै मासु किन्न पुग्नुभएकी गृहिणी सविता श्रेष्ठको मनमा एउटै जिज्ञासा उठ्छ। मैले किनिरहेको मासु स्वस्थ पशुको हो कि होइन? यो स्वच्छ र सुरक्षित तरिकाले तयार गरिएको हो कि होइन? श्रेष्ठको जस्तै हरेक दिन मासु उपभोग गर्ने उपभोक्ताले यस्ता प्रश्नको स्पष्ट उत्तर पाउन सकेका थिएनन्। वर्षौंदेखि उपभोक्ताले दैनिक उपभोग गर्ने मासुको गुणस्तरबारे निश्चित जानकारी नपाइकन उपभोग गर्दै आएका थिए। आफूले खाने मासु रोगी पशुको हो कि स्वस्थ, वध प्रक्रिया वैज्ञानिक र स्वच्छ ढंगले गरिएको छ कि छैन भन्ने विषय उपभोक्ताको पहुँच बाहिर थियो। यद्यपि सरकारले यसलाई व्यवस्थित गर्न 2 दशक अघि नै पशु वधशाला र मासु जाँच ऐन 2055 ल्याएको थियो। त्यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेको थिएन।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै विद्युतीय व्यापार ई कमर्स व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विभागले प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरेर विभागको पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गराउन निर्देशन दिएको हो। विद्युतीय व्यापार ई कमर्स ऐन 2081 तथा विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको सन्दर्भमा विभागले पुनः ताकेता गरेको हो।
2: पछिल्लो 5 वर्षमा 2 खर्ब 38 अर्ब रूपियाँ बराबर बीमाङ्कको कृषि बीमा भएको छ। यो आर्थिक वर्ष 2078-79 गत आर्थिक वर्षसम्मको कृषि बीमाको तथ्याङ्क हो।
1: अब शेयर बजार नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। गत शुक्रबार 7.37 अंकले घटेको नेप्से सोमबार 2.01 अंक र मंगलबार 19.34 अंकले घटेको हो। त्यसअघिका 3 कारोबार दिन भने नेप्से निरन्तर बढ़ेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिशो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। युरोपमा बढ्दो विषम मौसमी घटनाका कारण हाल भइरहेको क्षतिको खर्च अन्तत युरोपेली देशका सरकार र सार्वजनिक कोषमै पर्ने देखिएको छ। जलवायु जन्य यस्ता क्षतिको ठूलो हिस्साको बीमा नभएको वर्तमान अवस्थामा र तत्काल ठोस कदम नचालिँदा यस्तो परिदृश्य देखिएको हो। यस वर्ष दक्षिण पश्चिम युरोपमा लागेको डणेलो सन् 2024 स्पेन र सन् 2021 जर्मनी तथा उसका छिमेकी देशमा आएको ठूलो बाढ़ीले जलवायु परिवर्तनबाट हुने क्षतिले युरोपको वित्तीय समस्यालाई थप चर्काएको देखिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेल जीवनको यो अन्तिम वर्ष हुन सक्ने संकेत गर्नुभएको छ। 41 वर्षीय रोनाल्डोलाई फुटबल इतिहासकै महान खेलाड़ीहरूमध्ये एक मानिन्छ, जसले आफ्नो करियरमा 5 बालोन डी ओर अवार्ड जित्नुका साथै थुप्रै प्रमुख उपाधि र कीर्तिमानहरू बनाउनु भएको छ।
2: अब विचार विश्लेषणको पालो। डाक्टर शोभाकर पराजुलीले कंग्रेसको सत्ता समीकरण शीर्षकमा लेख्नुभएको विचार नागरिक दैनिकले छापेको छ। नेपालको वर्तमान राजनैतिक वातावरणमा कांग्रेसका नेताहरूले आफ्नै आन्तरिक विवादलाई राष्ट्रिय निराशाको अर्को कारण बन्न दिनु हुँदैन। उनीहरू एउटै मंचमा उभिएर भन्न सक्नुपर्छ, हामीबीच मतभेद छन् तर लोकतन्त्र प्रतिको प्रतिबद्धतामा मतभेद छैन। हामीबीच नेतृत्वको प्रतिस्पर्धा छ तर राष्ट्रको भविष्य मा प्रतिस्पर्धा छैन। हामी पार्टीभित्र चुनाव लड्छौं तर पार्टीलाई कमजोर बनाएर होइन। वरिष्ठताको सम्मान हुनेछ, पुस्तान्तरणको अधिकार सुरक्षित हुनेछ र कंग्रेस व्यक्तिको इच्छाले होइन विधान र संस्थागत प्रक्रियाले चल्नेछ। यस्तो सन्देश राजनैतिक रूपमा अत्यन्त शक्तिशाली हुनेछ किनकि यसले कार्यकर्तालाई मात्र होइन देशलाई पनि एउटा संकेत दिनेछ। कंग्रेस आफ्नो आन्तरिक संकट लोकतान्त्रिक ढंगले समाधान गर्न सक्षम छ।
3: विदेशबाट आई भोटिङ किन कसरी र कहिले शीर्षकमा कान्तिपुरमा यो विचार छापिएको छ र यो विचार संजय खनाल र ऋषभ कर्णले लेख्नु भएको हो। चरणबद्ध कार्यान्वयनको प्रक्रियामा विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ एनआरएनए, नेपाल पत्रकार महासंघ जस्ता संस्थाहरूको निर्वाचनमा प्रयोग गर्ने, आगामी स्थानीय निर्वाचनका केही निर्वाचन क्षेत्रमा पायलट परियोजना सञ्चालन गर्ने तथा उपनिर्वाचनहरूमा प्रयोग गर्ने जस्ता कदमहरू चाल्न सकिन्छ। यसले विश्वास बढ़ाउन र प्रणालीमा रहेका महत्वपूर्ण कमी कमजोरीहरू परिचालन गर्न मद्दत गर्नेछ। झण्डै 4 अर्को निर्वाचनमा यसको पूर्ण कार्यान्वयन गर्ने ठोस लक्ष्य अहिले नै राख्नुपर्छ किनकि यो सम्भव छ। मतदानको अनुमति, मतपत्रका ढाँचा, समावेशिता अनुरूपका फेरबदल, गणना र परिणाम घोषणाका विधि घरेलू कानून अनुरूप हुनुपर्छ। नेपालको चुनावी डेटा देशको आफ्नै नियन्त्रणमा रहनुपर्छ। कुनै पनि बाहिरी कम्पनी वा विदेशी प्रणालीले यसमा शक्ति राख्न नहुने यस प्रणालीको न्यूनतम शर्त हो। त्यत्तिकै अहम कुरा यस प्रणालीलाई कुनै पनि देश वा कम्पनीको एकल आपूर्तिकर्तामा निर्भर हुने गरी छोड्न नहुनु हो। डेटा कहाँ राख्ने, त्यसको पहुँच कहाँ कहाँसम्म पुग्ने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सबै विषय देशभित्रै निर्णय गर्नुपर्छ। नेपालले यसको पूर्वाभ्यास विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ जस्ता संस्था मार्फत गर्न सक्छ। स्वतन्त्र प्राज्ञिक निकायका रूपमा विश्वविद्यालयहरूलाई त्यस क्रममा प्रणाली जाँच र मूल्यांकनको भूमिका दिन सकिन्छ।
2: हिमालय टाइम्सले एकताको पुनर्जागरण आवश्यक शीर्षकको कपिल अर्यालले लेख्नु भएको विचार छापेको छ। सामूहिक र राजनैतिक सद्भावमा बाँचेको नेपाली समाजलाई विखण्डनतर्फ लैजान अनेकौं राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकारका प्रयास भइरहेका छन्। यी घटनाक्रमबाट अति चनाखो भई आन्तरिक एकता बलियो बनाउन जरूरी छ। डलर र भारूमा रमाइरहेका ती कथित बुद्धिजीवी, प्राज्ञिक विश्लेषक, नेता, कर्मचारी, संचारकर्मी, प्रोफेसर, न्यायकर्मी, इन्टेलिजेन्स लगायतको निगरानी र उनीहरूलाई जवाब
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो कुनै
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क

0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल।
1: सम्पर्क नम्बर 9813655553
0: र 9843180049।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारीक सन 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड़नेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासुपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ्दै, किसान र सर्वसाधारण मारमा, गौरवको पाँच सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक प्यालेस्टाइनी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणले 10 जनाको मृत्यु।
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सहमति, नेपालको आयोजनामा इटालीमा सिटी T20 क्रिकेट लागू हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, काठमाडौँ उपत्यका सहित देशभर अब आफू खुशी मासु पसल खोल्न नपाइने प्रसंग।
1: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2000

0: 55 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यका तीनै जिल्लामा ऐन लागू हुनेछ। यसैगरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशुवध मासु परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसै संघ अनुमति र मापदण्ड बिनै आफू खुशी मासु पसल सञ्चालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
1: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले यो मासु जाँच ऐन अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
2: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेचिराखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
1: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ। त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल बसस्थल पथशाला त्यसरी दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
2: मलाई
1: खोल्न मन लाग्यो मैले
2: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन।
1: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता गर्नु हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
2: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता आर्थिक अवस्था कानूनी विवाद डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
0: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
2: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङटान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङटाङलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
0: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 टिक जातका रूख काटिएको र केही रूखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
2: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
3: बोट बिरूवाको लागि उपयुक्त बनाउँछन् है। त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो तर रासायनिक मलको विकल्प हुँदैन।
2: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
4: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
0: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
4: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
0: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
4: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
5: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसटिनद्वारा जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अन्न

0: को सहकार्य
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुकेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्र पृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन सक्रियता 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अघि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विष्णुले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उरनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन किवार शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
2: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको सवा 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरू नै कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ। जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी पूर्व अध्यक्ष संजीव थापा सहित पाँचजना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन वार्षिक 1 अर्ब 39 करोड़ भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग तीमध्ये 33 भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा तीन देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्न उत्तर भएको छ। सभामा हिजो परराष्ट्र ऊर्जा कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वय बासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना घट्यो मानवीय क्षति मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरेता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे

0: यता 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुद्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेशसभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिँदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडाघोडी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएको भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 मध्ये 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याकिङ प्रतियोगिता 4 ललितपुरको सातदोबाटमा हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन, विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज टी20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया टी20 को पहिलो संस्करण आउँदो नोभेम्बर 7-15 रोममा आयोजना हुने भएको छ र अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1। भने शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब धान बालीमा मल हाल्ने कुरा. अहिले किसानको खेतमा धान गोड्ने बेला छ. किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान राम्रो उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्. जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाइ छ. मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने यसबारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं.
4: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ. उत्पादन बढ्छ. मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ.
0: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा?
4: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्. 1.5%देखि 2.5%सम्म हुन्छन्. त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास, तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्. बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्. कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्. ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो दुई
0: मात्रा मिलाएर
4: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो.
0: माटो बिगार्छ भन्छन् नि त फेरि.
4: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं होइन, सन्तुलित मात्रामा डिएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्. हामीले डिएपी, युरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौ. यसरी गर्यो भने समस्या हुँदैन. तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने. प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो, त्यस्तो किसिमले काम गर्दैन.
0: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो,
4: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन.
0: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै धैसा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ धैसा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ धैसाले?
4: धैसाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि हुँदै
0: परम्परागत अभ्यास पनि हो,
4: परम्परागत अभ्यास हो. यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ.
1: कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएम

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

सिरहामा प्रहरीकै गोलीबाट प्रदर्शनकारीको मृत्यु भएको निष्कर्ष, संलग्न अधिकारीलाई कार्यवाही गर्न छानबिन समितिको सिफारिश। पूर्व निर्धारित मितिमै 15 महाधिवेशन गर्ने नेपाली कंग्रेसको निर्णय, तल्लो तहका अधिवेशनका तालिका भने हेरफेर गर्न सकिने। जागरकोटको भेरी नगरपालिकामा पहिरोका कारण विस्थापितहरू पानीजन्य रोगको उच्च जोखिममा, सुरक्षित खानेपानीको व्यवस्थापन गर्न कठिनाई। इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइलहरू आफ्नो वायु रक्षा प्रणालीले पत्ता लगाएको युएईको दावी, दुष्प्रयास नगर्न चेतावनी। र पीएसए नेपाल सेटेलाइट स्क्वास प्रतियोगिता आगामी भदौ 6 गतेदेखि हुने।

0: Pinoy. LG le layo, ayang LG Essential Series. Apa kifayati mo lima? Refrigerator, washing machine, AC ko complete range. 10 basa ko warranty sahit, 0% no cost EMI. Nagrita pa'y pungsa. Harek ghar ko kusi, ghar ghar ma LG. LG, life's good.
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा सिराहामा 14 साउनमा भएको तनावका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै उनलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा दुई समुदाय बीचको झडप मधेसभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले कान्तिपुरसँग कुरा गर्दै घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताए। उनले भने पोस्टमार्टममा संलग्न चिकित्सकको राय पनि पिस्तोलबाट चलेको गोलीले ज्यान गएको भन्ने छ। छानबिन समितिमा ब्यालिस्टिक जाँचको विज्ञ पनि हुनुहुन्थ्यो, अन्यत्रबाट गोली चलेको देखिएन। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलाए भन्ने विषय पेचिलो बनेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले समेत यो विषयमा चासो देखाएका थिए। सिराहामा गोली कसले चलायो भन्ने विषयमा अन्यल देखेपछि समितिमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत दुई अधिकारीलाई थपिएको थियो। ब्यालिस्टिक र फरेन्सिक जाँच गर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक एसपी मनोहर सिंह धामीलाई जिम्मेवारी दिइएको थियो। त्यसअघि समितिमा नेपाल प्रहरीका एसपी मोहन कुमार थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवन कुमार ढुंगाना र गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य थिए। छानबिन समितिका अधिकारीहरू कार्यवाहीमा परिने डरका कारण समेत प्रहरी अधिकारीको शुरूआतमा जिम्मेवारी नलिएको हुन सक्ने बताउँछन्। प्रतिवेदनमा त्यस दिन पेस्तोल बोक्ने अधिकारीहरूलाई कार्यवाही गर्न समेत सिफारिश गरिएको छ, तर कस्तो किसिमको कार्यवाही गर्ने भन्ने चाहिँ खुलाइएको छैन। प्रतिवेदनमा आगामी दिनमा सोही प्रकृतिको घटना दोहोरिन नदिन के गर्ने भन्नेबारे समेत सुझाव दिइएको छ। सुनसरी र सिराह दुवै घटनाको जाँचबुझ समितिले भीड नियन्त्रणमा गैरघातक हतियार प्रयोगलाई अनिवार्य गर्नुपर्ने सुझाव दिएका छन्। आगामी दिनमा गोली चलाउने निर्णय गर्ने अधिकार समेत फिल्ड कमाण्डरलाई नै दिनुपर्ने भनिएको छ। प्रमुख जिल्ला अधिकारीलाई त्यो अधिकार भए पनि फिल्डमा निस्किने गरेको नदेखिँदा समन्वयमा कठिनाई भएको देखिन्छ। एक सदस्यले भने त्यसैले प्रहरीलाई नै जिम्मेवार बनाउन सुझाव दिएका छौं। प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारी समेत स्पष्ट गर्न प्रतिवेदनमा सुझाव दिइएको छ। सुनसरीको देवानगंज 4 मा 10 साउनको राति दुई समुदाय बीच भएको झडपलाई साम्य बनाउन गएको प्रहरी टोली आफै आक्रमणमा परेर फर्किएको थियो। त्यसपछि पुगेको सशस्त्र प्रहरीको टोलीले 20 राउण्ड फायर गर्दा 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो। 9 सदस्यीय घाइते भएका थिए। उपचारका क्रममा थप 2 जनाको मृत्यु भएको थियो। स्थानीय प्रशासनले ऐन 2028 शान्ति सुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्पमा मात्र सुरक्षाकर्मीले गोली चलाउन सक्ने भनेको छ। गोली चलाउनुपर्ने आवश्यकता भए त्यस अघि भीड़लाई स्पष्टसँग चेतावनी दिनुपर्ने भनिएको छ। तर घातक हतियार प्रयोग गर्दा ज्यान गएपछि मधेसभरि तनाव फैलिएको थियो। पछि गृहमन्त्री सुदन गुरूङ स्वयं पीड़ित पक्षसँग वार्ताका लागि मधेस गएपछि स्थिति शान्त साम्य बन्दै गएको थियो।
4: नेपाली कंग्रेसले पार्टीको 15 औं महाधिवेशन असोज 16 देखि 19 गतेसम्मका लागि निर्धारित मितिमा नै गर्ने निर्णय गरेको छ। पार्टीको आधिकारिकताको विषय अदालतमा विचाराधीन रहेको र इतर पक्षले छुट्टै महाधिवेशन गर्ने निर्णय गरे पनि कंग्रेसले पूर्व निर्धारित मितिमा नै महाधिवेशन गर्ने निर्णय गरेको हो। केन्द्रीय कार्य समितिको बैठक सार्वजनिक गर्दै कंग्रेसका प्रवक्ता देवराज चालिसेले यसअघि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी गरेका हुन्।
5: नेपाली जनको विधान, नेपालको संविधान तथा प्रचलित कानूनी निर्धारण तथा समितिद्वारा विशेष महाधिवेशन निर्णयलाई ध्यानमा राखी पार्टीको 15 औं महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने पार्टीको वैधानिक तथा राजनीतिक दायित्व हो। केन्द्रीय कार्य समितिको पूर्व निर्णय अनुसार पन्ध्रौं मार्च 1983 असोज 16 उन्नाइस गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय यथावत कायम राखिएको छ।
4: बैठकले महाधिवेशन तयारी, सदस्यता व्यवस्थापन र तल्लो तहका अधिवेशनको निर्वाचन कार्यतालिकालाई तीव्रता दिने निर्णय गरेको उनले बताए। प्रवक्ता चालिसेले तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने सामान्य हेरफेर हुने बताए। भदौमा हुन सक्ने अत्याधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने निर्णय भएको उनले बताए।
5: पार्टीको लोकतान्त्रिक ढलीकरण, एकता, सहमति, सम्वाद र व्यापक सहभागिताको महाउत्सवको रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरिँदैछ। भदौ महिनामा सक्ने अत्यधिक वर्षाका कारण वडा पालिकामा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी निर्वाचन समितिले केन्द्रीय निर्वाचन सम्पन्न हुने सुनिश्चितता कायम गर्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरबदल फेरबदल गर्न सक्नेछ।
4: यसैबीच कंग्रेसले पन्ध्रौं महाधिवेशनको तयारी अन्तर्गत क्रियाशील सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्ने निर्णय गरेको छ। महाधिवेशन व्यवस्थापनका लागि पार्टी सभापति गगन थापाको संयोजकतामा मूल व्यवस्थापन समिति गठन गरिएको कंग्रेसले जनाएको छ।
3: जाजरकोटको बेरी नगरपालिका 2 र 3 वडाका विद्यालयमा आश्रय लिइरहेका पहिरोका कारण विस्थापित 691 जना मध्ये केहीमा रूगाखोकी र ज्वरो देखिन थालेको छ। विस्थापित शिविरमा ज्वरो र रूगाखोकी फैलिएको खबर प्राप्तपछि प्रादेशिक अस्पताल सुर्खेतबाट खटिएका चिकित्सकले 90 जनाको उपचार गरेका छन्। गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक निशा थापाका अनुसार विस्थापितको शिविरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नु ठूलो चुनौती बनेको छ। वर्षाका कारण लगभग सबै खानेपानीका स्रोत दूषित भएका छन् र धेरै मानिस अस्थायी शिविरमा आश्रय लिएर बसिरहेका छन्। केही दिन अघि गएको पहिरोमा कम्तीमा 4 जनाको मृत्यु भएको थियो भने 10 जना घाइते भएका छन्। विस्थापित शिविरमा वृद्ध वृद्ध, साना बाल बालिका, गर्भवती महिला र सुत्केरी आमा समेत छन्। उनीहरू पानीजन्य तथा किटजन्य रोगको संक्रमणको उच्च जोखिममा परेको बताइएको छ। नगरपालिकाको विपद शाखाका प्रमुख यज्ञनाथ गौतमले धेरै मानिस एकैपटक विस्थापित हुँदा शौचालय प्रयोग गर्न नपाउँदा खुला दिशा पिसाबको समस्या पनि बढेको बताए।
4: सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घर फिर्तीका लागि चालू आर्थिक वर्षमा 15 करोड़ रूपियाँ विनियोजन गरेको बताएको छ। उक्त बजेट सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालयमा पुगेको छ। संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले त्यसबारे जानकारी गराएका हुन्। मन्त्री खनालका अनुसार सरकार गठन भएपछि विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि छुट्टै स्रोतको आवश्यकता महसुस गरी अर्थ मन्त्रालयसँग बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको हो। कार्यविधिमा प्रति व्यक्ति अधिकतम 12 लाख रूपियाँसम्म खर्च गर्न सकिने सीमा प्रस्ताव गरिएको छ। बिरामी भएर उपचार आवश्यक पर्ने अवस्थाका लागि समेत कार्यविधिमा सीमित प्रावधान राखिएको मन्त्री खनालले जानकारी दिए।

सबै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।

0: ब्रेकपछि कान्तिपुर डायरीमा कान्तिपुर सविस्तारको पालो। सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गर्दै औद्योगिक सुरक्षा बल पुनर्स्थापना गर्ने तयारी गरेको छ। तोड़फोड़ आगजनी र लुटपाटका कारण कमजोर बनेको निजी क्षेत्रको विश्वास फर्काउन रणनीति मार्फत शून्य सहनशीलताको नीति अघि सारिए पनि यसको प्रभावकारिता कार्यान्वयन र दोषीमाथिको कार्यवाहीमा निर्भर रहने व्यवसायीहरू बताउँछन्। कान्तिपुर कर्मी कृष्ण प्रसाईले तयार पारेको सामग्री अबको क्रममा।
1: औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण र लगानीको जोखिम न्यूनीकरणका लागि सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। गत शुक्रबार सार्वजनिक सो रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल स्थापना गर्ने उल्लेख छ। त्यसमा औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम लगायतलाई शान्ति क्षेत्र घोषणा गरी उद्योग प्रतिष्ठानमा कुनै प्रकारको अवाञ्छित गतिविधि हुन नपाउने र औद्योगिक तथा व्यवसाय एवं निजी सम्पत्तिको क्षतिको जोखिम आधारमा द्रुत सुरक्षा टोली परिचालन गर्ने उल्लेख छ। प्रवर्धन रणनीतिमा उल्लेख छ, औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका भौतिक सम्पत्ति र व्यवसायमा हुन सक्ने आक्रमण, तोडफोड तथा आगजनी उप शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ। उद्योगी एवं व्यवसायको निजी सम्पत्ति र आवासमा हुन सक्ने आक्रमण, तोडफोड तथा आगजनीमा शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ। आन्दोलनका क्रममा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको हटलाइनलाई औद्योगिक सुरक्षा हटलाइनमा 24 घण्टा सञ्चालन गरिने उल्लेख छ। रणनीति सार्वजनिक गर्नु अघि सरकारले साना ठूला व्यवसायी र औद्योगिक प्रतिनिधिसँग लामो छलफल गरेका थिए। ती छलफलका निष्कर्षका आधारमा सरकारले नयाँ रणनीति सार्वजनिक गरेको हो। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले भने, गत सेप्टेम्बरको जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रका व्यवसायमा भएको क्षतिलाई ध्यानमा राखेर यो रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको हो। उद्योग तथा व्यवसायको संरक्षण र प्रवर्धन तथा लगानी आकर्षित गर्नु यसका मुख्य कार्यनीति हुन्। पछिल्लो तराई आन्दोलनबाट पनि व्यवसायमा क्षति पुगेको छ। मन्त्रालयले सम्बन्धित मन्त्रालय तथा अन्य सरकारी निकायलाई रणनीति कार्यान्वयन गर्न अनुरोध गरेको उनले बताए। सुवेदीले भने, निजी क्षेत्रको सम्पत्ति संरक्षण गर्नु चुनौतीपूर्ण छ। अब हामीसँग त्यसको संरक्षण गर्ने रणनीति छ, यो शुरूआत हो। निजी क्षेत्रको मनोबल भने अझै कमजोर छ। विश्व बैंकको एक प्रतिवेदन अनुसार सन् 2025 सेप्टेम्बरमा भएको अशान्तिपछि लगानीकर्ताको विश्वास कमजोर हुँदा निजी लगानी प्रभावित भएको छ। त्यसो त नेपालमा सन् 2012 सेप्टेम्बरमा पनि सरकारले औद्योगिक प्रतिष्ठान, विशेष गरी औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सुरक्षा प्रदान गर्ने उद्देश्यले औद्योगिक सुरक्षा बल स्थापना गर्ने निर्णय गरेको थियो। माओवादी द्वन्द्वपछिको अवधिमा सशस्त्र समूहबाट उद्योगी र व्यवसायी लक्षित गरी अपहरण, हत्या, धम्की र चन्दा असुली जस्ता घटना बढेपछि सरकारले यस्तो निर्णय गरेको थियो। त्यति बेला उग्र श्रमिक संगठनहरूले पनि कारखाना र औद्योगिक प्रतिष्ठानको सहसञ्चालनमा चुनौती सृजना गरेका थिए। सन् 2020 शुरूआतमा सरकारले औद्योगिक सुरक्षा बल अन्तर्गत विभिन्न औद्योगिक क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको स्थायी उपस्थिति हटाएको थियो। सीमावर्ती क्षेत्र तथा देशभर कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई सीमा क्षेत्रमा खटाइएको थियो, तर उनीहरूलाई औद्योगिक क्षेत्रमा पुनः खटाइएन। गत सेप्टेम्बरमा भएको जेएनजी आन्दोलनका क्रममा देशभरका औद्योगिक प्रतिष्ठान तथा व्यवसायमा ठूलो क्षति भयो। यसको कुल क्षति 84 अर्ब रूपियाँ भन्दा बढी अनुमान गरिएको छ। तोडफोड, लुटपाट, आगजनी र चोरीका घटना बढेपछि सम्भावित नयाँ लगानीकर्ता निरुत्साहित भएका छन् भने सञ्चालनमा रहेका व्यवसायले समेत त्रासमा काम गर्नुपर्ने अवस्था आएको छ। 30 जुलाईमा सिराहाको गोलबजारमा प्रदर्शनकारीले एबी महल सहित विभिन्न पसलमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि मात्र सुरक्षा बल परिचालन गरिएको थियो। अहिले फेरि सरकारले नयाँ निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति पुनः अघि बढ़ाएको हो। विश्व बैंकको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2025-26 निजी लगानी करिब स्थिर रह्यो र केवल 0.2% बढ़्यो। कमजोर लगानीले समग्र व्यावसायिक वातावरणमा रहेका निरन्तर कमजोरी, नीतिगत अनिश्चित तथा उपलब्ध तरलतालाई उत्पादनशील लगानीमा प्रभाव गर्न देखिएका चुनौती प्रतिबिम्बित गर्ने विश्व बैंकले जनाएको छ। कुल राष्ट्रिय उत्पादनमा करिब 81.55% योगदान गर्ने र रोजगारी सृजनामा 86% भन्दा बढ़ी हिस्सा ओगट्ने निजी क्षेत्र भने अझै विश्वस्त हुन सकेको छैन। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने, हरेक पटक हामी नै पहिलो निशाना बन्छौं। पछिल्लो घटना तराईको आन्दोलन हो। भविष्यमा यस्ता घटना दोहोरिँदैनन् भनेर हामी अझै पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनौं। यो सरकारले आगामी 5-7 वर्षभित्र नेपालको अर्थतन्त्र करिब 100 अर्ब अमेरिकी डलरको बनाउने र प्रति व्यक्ति आय $3,000 पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ। यस अवधिमा औसत वार्षिक आर्थिक वृद्धि 7% कायम गर्ने लक्ष्य छ। यस्तै औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न र लगानी बढ़ाउन सरकारले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन, विशेष आर्थिक क्षेत्र ऐन तथा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन लगायतका कानूनमा समयानुकूल संशोधन गरिँदै आएको छ। तर औद्योगिक क्षमताको उपयोग घट्दै गएको र कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान निरन्तर घटिरहेको अवस्थामा यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमाथि भने प्रश्न उठेको छ। काठमाडौँ स्थित निजी इक्विटी तथा भेन्चर क्यापिटल कम्पनी आद्यन्त फण्ड म्यानेजमेन्टका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले निजी क्षेत्र दशकौंदेखि आन्दोलनको निशानामा बन्दै आएको बताए। तर सरकारले व्यवसायको संरक्षण गरेको वा यस्ता घटना फेरि दोहोरिन नदिने विश्वास दिलाएको एउटै उदाहरण नरहेको उनको भनाइ छ। सरकारले तयार गरेको दस्तावेजमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका भौतिक सम्पत्ति र व्यवसाय लक्षित आक्रमण, तोडफोड तथा आगजनी विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने कुरा समेटिएको छ। रणनीतिले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई उनीहरूले सामना गर्ने सुरक्षा जोखिमका आधारमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा उपलब्ध गराउने प्रस्ताव गरिएको छ। रणनीति कार्यान्वयनको अनुगमन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछन्। पाँचथरको फालेलुङ गाउँपालिका 8 आकाशे भन्ज्याङमा लाग्ने भदौरे मेलाको आफ्नै विशेषता छ। समुद्री सतहदेखि झण्डै 2,700 मिटर उचाइमा रहेको सो क्षेत्रमा भदौ 1 गतेदेखि शुरू भई मेला एक सातासम्म चल्छ। यसका विशेषताबारे थप विवरण सहित पाँचथर सहकर्मी लक्ष्मी गौतमले तयार पारेको एक सामग्री।
2: भदौरे मेला भर्न विभिन्न ठाउँबाट आकाशे भन्ज्याङ आइपुगेका महिला लिम्बू संस्कृतिमा आधारित पालाम गाएर अन्तरंग गर्दै असारमा धान र साउनमा कोदो रोपेर थाकेको ज्यानलाई भदौ लागेपछि केही दिन आराम दिने चलन छ। हो, त्यही भएर असार साउनको खेतीपातीको थकान मेट्ने उपयुक्त थलो बनेको छ भदौरे मेला। यो मेला भर्न हट्टा कट्टा युवा युवती र किशोर किशोरी मात्रै होइन, उमेरले चार कोरी नागेका ज्येष्ठ नागरिकदेखि भर्खरै हुर्कँदै गरेका बाल बालिकासम्म आकाशे भन्ज्याङ आइपुग्छन्।
3: खेतीपातीहरू अब लगभग गोडमेल गरिसकिसकेपछि थकाइ मार्ने मेलो नि सर।
2: ज्येष्ठ सदस्यका अनुसार असार साउनको थकान मेटाउन जाँड पिउँदै गीत गाउँदै र आपसमा भलाकुसारी गर्दै मनाइने यो भदौरे संक्रान्तिलाई थिसेक तङनामका रूपमा पनि लिइन्छ।
4: म खुरु खुरु आउँदैछु कि यो भदौरे मेलाको वर्षमा एकचोटि लाग्ने मेला हो, त्यही भएर थेसेक्पा तमनाम भन्छ, त्यही भएर चाहिँ यो तमनामले गर्दाखेरि हामीहरू चाहिँ यो रमाइलो गर्मीदेखि जाडोतिर आउन पनि यति चाहिँ मलाई रमाइलो पनि लाग्छ, खुसी पनि लाग्छ है।
2: करिब 50 वर्ष अघिसम्म भदौरे मेला आकाशे भन्दा केही माथि संक्रान्ति भन्ने स्थानमा लगाइन्थ्यो, तर त्यहाँ मेला लाग्दा झै झगडा र झमेलाका घटना बढ्न थाले पछि आकाशे भन्ज्याङमा सारिएको हो।
5: यो संक्रान्ति अब पहिले ऊ पर लाग्थ्यो भोटे गाउँमा, अब त्यता चाहिँ केटाकेटी थियौँ हामी, अनि यहाँ लाग्न थालेपछि चाहिँ अलिक बुढेसी पनि भइयो। धान नाच्ने हो, पालाम गाउने हो, हाम्रो पुरानो जोडीहरू भेटिन्छ होइन, अनि अब रमाइलै हुन्छ। हजुर हजुर, उहाँहरू पनि खाली, अब हामी पनि खाली, पार्टीको ढोका खुल्ला छ अब चाहिँ।
6: 40 कटेपछि रमाउने होइन?
5: हजुर हजुर हजुर, एकदमै
7: पहिलोचोटि आएको, एकदमै धेरै रमाइलो लागिरहेछ। यो भिडभाड देख्दैन, कति धेरै रमाइलो एक्साइटेड भइरहेछ। यस्तो ठाउँमा पनि अब यहाँ त ठाउँ पनि छैन नि त, जग्गा पनि छैन, उता उसोसम्म ठाउँ पनि छैन, यस्तो भिराउलो ठाउँमा पनि रमाइलो गर्नु इच्छा छ नि, जहीँ पनि हुने रहेछ, जहाँ इच्छा त्यहाँ उपाय हुने रहेछ।
2: 2052 देखि 62 चलेको सशस्त्र द्वन्द्वका कारण ग्रामीण क्षेत्रमा मसान्त, संक्रान्ति, औंसी र पूर्णिमामा लाग्ने धेरै मेला र पर्वको अस्तित्व मेटियो, तर आकाशे भन्ज्याङको भदौरे मेला कहिल्यै रोकिएन। साविकका सिदिन, याङनाम, लुआफु, नाङ्गिन क्षेत्रको केन्द्रमा रहेको आकाशे भन्ज्याङमा स्थानीय बीच कायम सद्भाव, प्रेम र भाइचाराले यो मेलालाई पुस्तौंसम्म निरन्तरता दिइराखेको छ।
8: भदौरे मेला चाहिँ अब यो हाम्रो एउटा ऐतिहासिक मेला हो, त्यतिखेर हामी सानो हुँदादेखि हामीले भर्दै आएको होइन, यो हाम्रो एउटा ऐतिहासिक
9: सबभन्दा पुरानो मेला
8: लाग्छ र अहिलेसम्म पनि यो जीवित भएको मेला यही मध्ये हो। जब योभन्दा धेरै मेलाहरू हराइसक्यो सबै बिस्तारै भइसक्यो।
10: अब वर्षभरि काम गरिन्छ असार सालमा, अनि त्यही भएर अहिले चाहिँ छ सबजना यहाँ भेटघाट हुन्छ। अनि त्यसै भेटघाट अनि यसो पिन पनि आउँछ है, त्यसको लागि अब पिन खेल्नुपर्छ।
2: रेडियो कान्तिपुरका लागि लक्ष्मी गौतम, आकाशे भन्ज्याङ, फालेलुङ, पाँच थर।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। पछिल्लो पाँच वर्षमा 2 खर्ब 38 अर्ब रूपियाँ बराबर बीमाङ्कको कृषि बीमा भएको छ। यो आर्थिक वर्ष 2078-79 गत आर्थिक वर्षसम्मको कृषि बीमाको तथ्याङ्क हो। सो अवधिमा 7,04,864 कृषि बीमा लेख जारी भएका थिए, जसमा 8,30,91,00,000 रूपियाँ बराबरको बीमा शुल्क प्रिमियम संकलन भएको छ। सो प्रिमियम मध्ये 6,50,96,00,000 रूपियाँ सरकारले अनुदान दिएको छ भने बाँकी 1,73,49,00,000 रूपियाँ कृषकले भुक्तानी गरेका छन्। यस्तै गएको पाँच वर्षको अवधिमा 1,39,724 आवेदन दावीबाट 7,73,60,00,000 रूपियाँ बराबरको बीमा भुक्तानी भएको कृषि मन्त्रालयको तथ्याङ्क छ। नेपालमा कृषि बीमा कारोबार विस्तार हुँदै गए पनि यसको लाभ बाली उत्पादन गर्ने किसानसम्म भने अपेक्षाकृत पुग्न नसकेको जानकारहरू बताउँछन्।

0: हेल्थसँग कहिले गर्दिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त अरब इमिरेट्स युएको रक्षा मन्त्रालयले इरानले प्रहार गरेको दुई ब्यालेस्टिक मिसाइलहरू आफ्नो वायु रक्षा प्रणालीले पत्ता लगाएको दावी गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गर्दै पहिलो मिसाइल युएको समुद्री सीमाभित्र खसेको र दोस्रो मिसाइलले देशको सीमाभन्दा बाहिर प्रभाव पारेको बताएको छ। मन्त्रालयले कुनै पनि खतराको जवाफ दिन र देशको सुरक्षालाई कमजोर पार्ने प्रयासको दृढतापूर्वक प्रतिरोध गर्न पूर्ण रूपमा तयार भएको उल्लेख गरेको छ। मन्त्रालयले मिसाइल प्रक्षेपण गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएपछि यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल समाचार। नेपाल स्क्वास ऱ्याकेट संघको आयोजनामा पीएफए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता 6 भदौदेखि हुने भएको छ। नेपालमा पहिलो पटक हुने लागेको ऱ्याकिङ प्रतियोगिता 4 दिनसम्म सातदोबाटो स्थित स्क्वास एकाडेमीमा हुने पत्रकार सम्मेलन मार्फत आयोजक संघका अध्यक्ष ध्रुव बहादुर गुरूङले जानकारी दिए। प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट अरहन्त केशर सिंह, दीपक थापा, पासाङ ब्लोन, सरोज तामाङ, राकेश परियार र नयन बहादुर मगरले चुनौती पेश गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि 1,000 अमेरिकी डलर रहेको छ। विजेताले 400, उपविजेताले 200 तथा सेमीफाइनल पुग्ने दुई खेलाड़ीले जनै 100 अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका निर्देशक रूपक दास ताम्रकारले बताए। क्वार्टर फाइनल पुग्ने खेलाड़ीले जनै 50 अमेरिकी डलर पुरस्कार पाउनेछन्।
2: अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको
4: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98।
11: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 9865349444
5: र 0295901055।
7: More style, more design. Total Tailors.
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू,
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 9860946000
9: र 9819326775।
12: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपू निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ। राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई, यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखु निहन्छा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी नितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा पार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
13: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेन, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 9862553336 र 9842113336।
14: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
15: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9520551906।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
19: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
21: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जयपुरन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
20: हाम्रो सेवाहरू
21: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ दार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843-47-262,
2: 9810-55-55-85
3: र वाट्सएप नम्बर 9852-28-646।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
4: नमस्कार वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420 82776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार,
11: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
13: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
2: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन भीमका दाइली।
2: सम्पर्क 029140084 र 9840045827।
15: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
14: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
15: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
14: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
14: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
14: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
14: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
14: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
14: थप जानकारीको लागि 029562061,
2: 029573315
14: र 9852607177
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557068।
19: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
21: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
19: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
22: आयो सबको घर घरमा।
19: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
23: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
25: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
19: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सबिन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज,
25: कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छार राई परिवार।
0: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार। दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 97625084 15।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।

नमस्कार, म जयबहादुर घिमिरे। मैले वर्तमान समयमा यो धार्मिक नैतिक शिक्षा प्रद खालको एउटा गीत सिर्जना गरेको छु र जुन गीतको बोल सोच पहिले एकनाशको जिन्दगी हुन्न कहिले भन्ने छ र यो गीत लोकप्रिय लोकगायिका मनमाया वैवा बहिनीको स्वरमा प्रस्तुत गरेको छु। यसलाई सुनेर सब्सक्राइब गरेर शेयर गरेर कमेन्ट गरेर मलाई प्रोत्साहन गरिदिनु हुन समस्त श्रोता गणमा म हार्दिक अनुरोध गर्दछु।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-5-20-72-631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।

హరం శదావసంతం హృదయారవిందే భవం భవానీ సహితం నమామి. कार्यक्रम ज्योतिष दर्पण को प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु. आज पनि पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादी बारु राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहेका छौं. 98453 97658 र 98142376601 सिधा तपाईँहरू मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ. तपाई हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू दिन चाहनुहुन्छ भने सम्पर्कमा आउँदै गर्नुहोला. म कार्यक्रमको शुरूआती चरणमा छु. कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट.

0: राजनीति 2083 साल भदौ 3 गते आज बुधबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। अगस्त 19 तारीक नेपाल सम्मत 1146 गुल्लाथ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष सूर्योदयमा सप्तमी तिथि छ। आज 37 घड़ी 17 पला रात्रिको 8 बजेर 31 मिनटसम्म स्वाति नक्षत्र 9 घड़ी 14 पला बिहानको 9 बजेर 18 मिनटसम्म शुभयुग 3 घड़ी 11 पला गरकर्ण 5 घड़ी 51 पला आज आनन्द आदि युगमा भने आज धूम्र युग रहेको छ। आजको दिनमानको समय 32 घड़ी 30 पला बिहान सूर्योदय 5 बजेर 37 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 37 मिनट जाँदा रहनेछ। आजको स्वामी तुलसी दास जयन्ती आज राष्ट्रिय सूचना दिवस पञ्चाङ्गमा उल्लेख गरेको छ। अब पालो ग्रह गोचरको सूर्य यतिखेर सिंह राशिमा रहनु भएको छ। चन्द्रमा तुला राशिमा, मंगल मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा छन्। शुक्र कन्या राशिमा, बुध कर्कट राशिमा, शनि यतिखेरको अवस्थामा हेर्दा मिन राशिमा रहेका छन् भने राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहमा संकेत देखिन्छ। आज जन्मिने सम्पूर्ण जातकको तुला राशि रहनेछ। रात्रिको 4 बजेर 42 मिनटसम्म तत्वप्रान्त जन्मिने जातकको भने वृश्चिक राशि रात्रि भन्नाले भोलि बिहान हुने बेलाको 4 बजेर 42 मिनटसम्म तुला राशि, तत्वप्रान्त भने वृश्चिक राशिमा जन्म रहनेछ। अब आजको दिन तपाईहरूको कसरी व्यतीत हुन्छ र तपाईको दिनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा तपाईका मेषवादी बारू राशिफल कसरी व्यतीत हुन्छन्, तपाईँको मेषवादी बारू राशिफललाई यहाँबाट हामी प्रस्तुत गर्छौ। अबको क्रममा तपाईका राशिफल। उन्नति राम्रो छ, पराक्रमिक युग रहेको छ, प्रेममा सफलता मिल्ने युग रहेको छ। स्वास्थ्यमा सामान्य गडबडी आउन सक्छ, औषधि मूल्यमा धन खर्च वृद्धि छ।
1: मिथुन राशि,
0: जग्गाको कारोबार सरकारी जागिरमा लाभ लिन सकिनेछ भने खेलकुदमा मन जान सक्नेछ।
1: कर्कट राशि,
0: सोचेका कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक रमझममा दिन व्यतीत रहनेछ।
1: सिंह राशि,
0: सरकारी पोस्टहरू वृद्धि रहनेछ, पठन पाठनमा एकदम मन रुचिहरू वृद्धि रहनेछ भने प्रेममा धोका, कृषिबाट लाभ लिन पनि सकिने योग छ।
1: कन्या राशि,
0: सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्तको लागि दिन शुभ छ, मन प्रसन्न रहनेछ भने काममा सफलता मिल्ने खालका योगहरू पनि राम्रा छन्। उन्नति र प्रगतिमा अगाडि बढ्न सकिने राशि कन्यालाई देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: उन्नतिमा राम्रो प्रगति हुने खालको योग रहेको छ, सबैले प्रशंसा गर्न सक्छन्, गोपनीयताहरू सुरक्षित रहनेछ, काममा सुधार मिल्ने योग छ। सोचेका कामहरूबाट उन्नति राम्रो रहेको छ, तपाईँको लागि काम सकारात्मक छ। उन्नति प्रगतिमा केही बाधक आफन्तहरू आइपर्न सक्छन्, अनावश्यक खर्चमा वृद्धि रहनेछ। सोचेका कामहरूबाट आज तपाईँलाई लाभ लिन सकिने खालका योगहरू रहेका छन्। सातौं घरको अलिकति ग्रहले साथ दिए पनि अष्टम स्थानको बृहस्पतिले धार्मिक क्षेत्रमा भन्याली मन कम लाग्न सक्छ। धार्मिक हुनु दिन अझ धेरै राम्रो सुधार उन्मुख रहने योग छ। नयाँ कामको थालनी गर्दा शुभ रहेको छ। कृषि र पशु चौपायबाट लाभ लिन सकिन्छ। कुनै पनि काममा जाँदै हुनुहुन्छ, काम सकारात्मक हुने खालका योगहरू रहेका छन्। आज अध्यात्म चिन्तनमा मन जान सक्छ। गुरूहरूको संगत अथवा घरमा अचानक अतिथिहरूको आगमनले मन हर्षित रहनेछ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने खालको योगहरू रहेका छन्। कुम्भ राशिको लागि आज विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने तपाईँको लागि शुभ हुने खालका योगहरू रहेका छन्। अन्त्यमा मीन राशिको लागि भने आजको दिन तपाईँको लागि राम्रो रहनेछ। मान सम्मानमा वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने योगहरू राशि मीन राशिबाट संकेतहरू राशिमा देख्न सकिन्छ।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँगै भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्दै उपस्थित रहनेछौ। हामी हरेक दिन तपाईहरूलाई जानकारी दिन्छौं र हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधानहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईसँग छौं अनि हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष हामी तपाईलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामीसँग भएका विभिन्न जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? हजुरको आवाजै आएन, फेरि भनिदिनु त, को बोल्दै हुनुहुन्छ अरे, कहाँदेखि अरे? हजुरको आवाजै आएन है। हामी अलिकति तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। को हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: हजुर राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? प्रभु, अब उहाँको पनि रेडियोको भोलम ठूलो भयो, फोनमा डिस्कनेक्ट भइरहेको छ। हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ भनेको मैले? सिलिचुङ भन्दै थिए, उहाँको पनि फोन डिस्कनेक्ट भयो। किनभने सबैभन्दा मेन समस्या तपाईँहरूको उतापट्टि रेडियो बजिरहेको ठाउँमा तपाईँले चाहिँ फोन गर्नुभयो भने तपाईँको फोन डिस्कनेक्ट हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ अहिले यतिखेर? राधे राधे हजुर। ए प्रभु, उहाँको पनि फोन होल्डमा छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। 98 453 97 658 र 98 142 73 601 सिधा सम्पर्कमा आउनुपर्ने हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? पासाङजी कुन ठाउँमा हुनुहुन्छ यतिखेर तपाईँ?
1: म चैनपुर मुम्बाकीमा छु।
0: हजुर,
1: चैनपुर।
0: त्यही त, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले?
1: ए, शङ्कर सभा रेडियो हो।
0: रेडियो शङ्कर सभाबाट सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: अहिले चाहिँ गुरु मेरै बारेमा हेर्नु भन्ने।
0: आफ्नै बारेमा, साल महिना गते समय भनिदिनु त के रहेछ?
1: 2014 साल
0: फागुन
1: 3 गते
0: 3 गते
1: शुक्रबार दिन्छु, शुक्रबार दिन्छु 3 बजेर 3 मिनटमा
0: 3 बजेर 3 मिनटमा दिउँसो। कुन जिल्लामा भयो जन्म?
1: 3 बजेर 10 मिनटमा।
0: ए, 3 बजेर 10 मिनट भन्नुभएको?
1: हजुर।
0: कुन जिल्लामा जन्मिनु? 2014 सालको फागुनको 3 गते भन्नुभएको हो?
1: हजुर।
0: 3 बजेर 10 मिनटमा दिउँसो। राशिको नाम भीम कुमार हो, धनुराशि हेर्ने गर्नुभएको छ?
1: होइन, त्यस्तै नै हाम्रो त
0: तपाईँको धेरै यो समय चाहिँ पक्का।

0: हो त 3-10 हो त फेरि
1: खै यही यही हो नानीले भनेको चाहिँ
0: तपाईँको चिना टिप्पणी केही बनेको छ कि छैन
1: छैन हजुर छैन
0: पैसा अथाह कमाउनु भयो तर सन्तान सुख पाउनु भएन हो
1: हजुर हजुर
0: मैले भनेको बुझ्नु भएको छ अलिकति सन्तानमा सुख नहुने खालको यो गायो तपाईँको पैसा पैसा राम्रै आमदामी भयो तर सुखी हुन सक्नु भएन क्या मान्छे पैसाले सुखी हुन्छ भन्छ म भन्छु पैसाले सुखी हुँदैन क्या मान्छे क्षणिक सुख पैसाले मिल्छ तर तपाईँलाई धेरै कुरामा दोष परेको छ गुरु चन्द्रले योग परेको छ कालसर्प योग परेको छ पितृको दोष परेको छ को मान्छे अकालमा मृत्यु भएको छ
1: अकालमा मृत्यु आफ्नै बच्चा
0: आफ्नै छोरा बित्यो
1: आफ्नै एउटा नानी पनि एउटा छोरा पनि एउटा छोरी पनि हो आफ्नो
0: त्यही त यहाँ सबै कुरो बिग्रिएको देखियो क्या धेरै कुरामा समस्या छ धेरै कुरामा समस्या छ ग्रहलाई एकदमै मजाले शान्ति गर्नुपर्छ यो कालसर्पको शान्ति अब गुरु चन्द्रलेको शान्ति होइन अनिखेर चाहिँ यो सबै कुराको शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ अहिले तपाईँको उमेरले लगभग तपाईँलाई भद्रिका भन्ने कुरा चलिरहेको छ र भर्खरै मात्र तपाईँलाई शनिले छोडेको छ अब शनिले अलिकति केही दुःख दियो अब अहिले तपाईँलाई भद्रिका भन्ने कुरा छ त्यस्तो आत्तिनुपर्ने कुरा होइन तथापि गुरु चन्द्रयोग अनिखेर चाहिँ कालसर्पको शान्तिहरू गर्ने यसलाई महामृत्युञ्जय जपहरू गराउनुपर्छ सुनको सर्पहरू बनाएर होइन एउटा राहु र केतुको गोमेद्र लसुनिया भन्ने रत्न धारण गर्नुपर्छ र नाक पाश यन्त्र लाउनुपर्छ धेरै कुरामा राम्रो हुन्छ है त स्वास्थ्यमा पनि ठिक छैन अलिकति ग्रहहरू बिग्रेका छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजा पाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ
1: अनि छोरासँग चाहिँ के कष्ट मिल्छ मिल्दैन होला
0: मैले भनिसकेँ सन्तान सुख छैन तपाईँलाई
1: छोरीहरूसँग पनि मिल्दैन
0: है अरू ठिकै छ महालक्ष्मी एक परेको छ पैसा राम्रो कमाइन्छ मैले अहिले पनि भने सुरुमै पैसा कमाएर मान्छे सुखी हुँदैन होइन सुखी बन्ने खालको उपायहरू गर्नको लागि ग्रहका शान्तिहरू गर्ने दिउँसो फोन गर्ने कवचहरू मगाउने कवचहरू लाउने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त समग्रमा कालसर्पको शान्ति गुरु चन्द्रलेको शान्ति बिहिबार व्रत अब यो औठी पुटीहरू लाउने सुनको सर्पहरू बनाएर विधिहरू गर्नुपर्छ दिउँसो फोन गरेर लामो कुराकानी गरेर सबै एक एक कुराकानी तपाईँ जानकारी लिन सक्नुहुन्छ अहिले पनि छुट्टिन्छु राधे राधे दुई अङ्क राम्रो हुन्छ सबैभन्दा रातो सेतो रङ राम्रो पूर्व दक्षिण राम्रो हुन्छ है त राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं 98453 97658 र 98142-73-601 सिधा सम्पर्कमा तपाईँ र हामी रहनेछौ र हामीसँग भएका विभिन्न जानकारी दिने प्रयास गर्छौ को हुनुहुन्छ यतिखेर राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ
2: दार्चुलादेखि रामचन्द्र भट्ट गुरु
0: दार्चुलाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर रामचन्द्रजी
2: शनिशेखर एक थला गुरु
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर रामचन्द्रजीले
2: रेडियो लिपुलेख गुरु
0: रेडियो लिपुलेखबाट कार्यक्रम सुन्दै हुनुहुन्छ दार्चुला जिल्लाबाट धेरै गुनासोहरू आइरहेका छन् है
2: हजुर गुरु
0: अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: मेरो छोराको गुरु
0: छोराको साल महिना गते समय भनिदिनु त
2: 2056 साल
0: जेठ महिनाको 3 गते
2: सोमबार बिहान 10:52
0: 10:52 बिहान कुन जिल्लामा भयो जन्म
2: दार्चुला जिल्लाको शैलेशगढमा गुरु
0: को अरे मान्छे
2: छोरा हो
0: 56 सालको जेठको 3 गते सोमबार राशिको नाम वेद कुमार वृष राशि हुन्छ द्वितीयको दिनमा जन्म भएको छ लग्नमा राहु छ अलि एक अरू खालको मान्छे जिद्दी स्वभावको मान्छे सम्पत्ति टन्नै छ छोराको पढाइ पनि राम्रै हो नराम्रो होइन होइन अलिकति एकवटा छ क्या छोरो के अन्त
2: हजुर हजुर
0: जति पढेको छ त्यति अलिक ज्ञानी भइदिए कति राम्रो हुन्थ्यो होइन शिक्षित चाहिँ भए अलिक ज्ञानी भएन क्या बुवा आमासँग ठिकै छ दाजुभाइसँग राम्रो छ त्यस्तो आँच्नु पर्ने ग्रह छैन शनिबार व्रत बस्ने यो छोरो जन्मिसकेपछि बुवालाई अलिकति घुँडा धुने समस्या एकदमै धेरै आइरहेको छ शनिबारको व्रत बस्ने शनिबार सकिन्छ भने पिपलमा जल चढाउने सकिँदैन भने पनि शिवजीको मन्दिरमा जाने त्यो पनि सकिँदैन भने घरमै भए पनि कम्तीमा घरका नित्य पूजाहरू गर्ने ठाउँमा गएर दियो बालेर अनि भगवान्लाई यसो पूजाहरू गर्ने यसोको हानि शुद्ध दिन भएर शुद्ध वस्त्र लगाएर अगाडि बढ्ने राम्रो हुन्छ त्यस्तो नराम्रो छैन ग्रह भाग्यमानी ग्रहहरू छन् 27 वर्षपछि शनि ग्रह चल्दैछ 27 वर्षपछि अलिकति ग्रहमा दोषहरू लाग्ने खालको योग आयो है अब यो अहिले तपाईँको छोरो 27 वर्षै हुनुहुन्छ अबको दिनमा चाहिँ शनिको पनि शान्तिहरू गर्दा अझ धने राम्रो हुन्छ त्यस्तो नराम्रो चिना होइन लग्नमा राहु छ आफ्नो ठाउँमा एकवरो छन् तर पढाइ हेर्ने यो बेला स्वास्थ्य हेर्ने अब शनिले कहिले कहाँ बिगार्न सक्छ अन्यथा राम्रो छ त्यस्तो आँच्नु पर्दैन है त आमा बाबुसँगको सम्बन्ध ठिकै छ
2: घरको
0: दुई अङ्क राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ पहिलो रङ राम्रो हुन्छ अरू सबै कुरा ठिक छ अहिले छ तिन छ राधे राधे
2: राधे राधे गुरु
0: कार्यक्रममा हुनुहुन्थ्यो दार्चुलाबाट रेडियो लिपुलेख सुनेर हामीलाई साथ दिँदै आउनुभयो हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं 98453 र 98142-73-671 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौ यतिखेर हामीसँग कोही जिज्ञासु आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु को हुनुहुन्छ राधेश्याम हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर लक्ष्मीजी भोजपुरको कुन ठाउँमा हुनुहुन्छ यतिखेर
3: भोजपुरको देउराली
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ रेडियो सङ्घको सभा सुन्नुहुन्छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा चाहनुहुन्छ
3: म आफ्नै बारेमा हेर्न चाहन्छु
0: आफ्नै बारेमा हेर्न चाहनुहुन्छ साल महिना गति समय भन्नु त
3: 2066 साल फागुन महिनाको 23 गते
0: हजुर
3: बिहान 10 बजे आइतबार बिहान 10 बजे भोजपुर जिल्लामा भएको हो
0: ठ्याक्कै 10 बजे हो
3: हजुर
0: ठ्याक्कै 10 बजे बिहान भन्नुभयो अनि भोजपुर जिल्लामै हो
3: हजुर
0: यो तपाईँको आफ्नै हो
3: हजुर आफै हो
0: राशिको नाम चाहिँ नेत्र कुमारी नाम आउँछ वृश्चिक राशि हुन्छ सप्तमीको दिनमा जानु भएको छ के नाम हेर्नु गर्नु भएको छ
3: हजुर ठ्याक्कै मिलो नेत्र कुमारी नै हो गुरुजी
0: ठ्याक्कै मिलो है
3: हजुर
0: म त ठ्याक्कै जान्ने रहेछ कि है
3: हजुर
0: भन्नु
3: मेरो प्रमुख जिज्ञासा त्यही हो यहाँ गुरुजी
0: अहिले तपाईँको जिज्ञासा म सोध्छु अहिले तपाईँको लग्न वृष लग्नको मालिक शुक्र गर्दा एकादश स्थानमा राम्रो आमदामी पैसा मस्तै कमाउनुहुन्छ तर मंगलबार व्रत भर्नुपर्छ तपाईँको दाहिनेपट्टिको हात दुखी रहन्छ झमझमाइ रहन्छ अहिले तपाईँको उमेरमा ग्रहहरू असाध्य ग्रह छ क्या अलिअलि ग्रह होइन क्या यसलाई अलिअलि ग्रह भन्न मिल्दैन तपाईँलाई 15 वर्षसम्म उल्का थियो अहिले झन् सिद्धा भन्ने ग्रह छ असाध्य उल्का छ यसले चाहिँ तपाईँलाई पठन पाठनमा राम्रो गराउँछ सँग चाहिँ ढुट्टो पारेर बिगारिदिन्छ र दाहिनेपट्टिको हात र महिनावारीमा समस्या दिन्छ है दाजुभाइ दिदीबहिनी फापेको छैन
3: अनि
0: खेर चाहिँ आमा बुवासँग राम्रै हुन्छ लु अब राख्नुहोस् तपाईँको जिज्ञासा
3: म चाहिँ होइन गुरुजी अहिले 11 कक्षामा अध्ययनरत छु
0: हजुर पढ्न
3: हजुर म 9 कक्षाबाट बाली विज्ञान भन्ने विषय लिएर पढेको अहिले 11मा पनि त्यही विषय पढिरहेको छु मलाई यो विषय चाहिँ फाप्छ कि फाप्दैन यही चाहिँ मेरो प्रमुख जिज्ञासा
0: तपाईँको प्रमुख जिज्ञासा फाप्छ होइन मैले अहिले पनि भने पढाइमा राम्रो छ मैले अहिले पनि भनिसकेँ तर अहिले तपाईँलाई अल्छी लागिसकेको छ है अब तपाईँले ठ्याक्कै भन्नुपर्दाखेरि प्रेम पर यो तपाईँको चाहिँ ठ्याक्कै 15 वर्षदेखि त सिद्धा चल्यो. सिद्धा भनेको शुक्र, शुक्र उच्च भएर बसेको छ. यसले तपाईँलाई कोही मान्छेले प्रेमको लागि प्रस्ताव गर्ने सङ्गत बिग्रिने भन्छु क्या मैले यसलाई. हो त प्रेम गर्न छोड्नु भयो भने सबैको राम्रो हुन्छ. प्रेम पनि गर्छ गुरुबाले भन्नुहुन्छ, भन्नुभयो भने कुरो बिग्रियो. ल अब तपाईँको यो ग्रहहरू राम्रै छ, नराम्रो छैन. मंगलबार व्रत बस्नु होला, सकिन्छ भने पूर्णिमाको दिन पनि व्रत बस्नु होला है त. मजाले फाप्छ. तपाईँको पढाइ नै राम्रो छ, जे जे विषय लिएर पढे पढे पनि फाप्छ. वैदेशिक यात्राको लागि 22 वर्ष पछाडि राम्रो छ अहिलेभन्दा. सेतो रङ राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ, 0 अङ्क राम्रो हुन्छ है त.
3: कुनै ग्रहहरूको शान्ति चाहिँ गर्नुपर्छ कि पर्दैन?
0: पर्दैन, मंगलबार र पूर्णिमा व्रत भन्नु, अरू केही गर्नु पर्दैन अहिले है. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विषय जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं. को हुनुहुन्छ? राधे राधे हजुर. हे प्रभु राधे राधे भन्दैथ्यौं, उहाँको फोन डिस्कनेक्ट भएछ. हामी फेरि पनि कोही जिज्ञासुसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं कार्यक्रममा. पालो भएको छ एकैछिन विश्रामको, विश्रामपछि उपस्थित हुन्छु. हामी सँगै रहनुहोला.
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला.
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ.
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन. मोबाइल 98453 97658 98142 73761.
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ.
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला.
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण.
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण.

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। हामी निरन्तर छौं र तपाईँसँग भएका निरन्तर कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामीसँग तपाईँ एकचोटि प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म शङ्खसभाबाट विशाखा कार्की गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? हजुर
1: शङ्ख सभामै
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो भाइको बारेमा गुरु।
0: भाइको साल महिना गते समय भनिदिनु त?
1: 2066 साल।
0: 2066 साल
1: माघ महिनाको 22 गते।
0: 22 गते
1: बेलुकाको 4:45 जाँदा गुरु।
0: 4:45 जाँदा बेलुका?
1: हजुर।
0: बेलुका भनेको साँझ हो?
1: हजुर।
0: कुन जिल्लामा?
1: शङ्खसभामै हो गुरु।
0: भाइ हो यो तपाईँको?
1: हजुर।
0: 66 सालको माघको 22 गते के बार भन्नुभएको थियो?
1: शुक्रबार।
0: राशिको नाम रेशम नाम आउँछ, तुला राशि हुन्छ, लग्नमा मंगल नि छ, दाँत बिग्रिया छ, पढाइमा सधैँ कमजोरी छ भाइ है?
1: हजुर, पढाइ त कमजोरी छोडि नै पनि
0: सक्यो बर्बाद। हेर त अब के गर्ने त, अब भनौँ न, अब भनेको मान्नुहुन्न। कार्यक्रम सुन्न थालेको 10 वर्ष भयो होला, अनिखेर चाहिँ अहिलेसम्म एकचोटि फोन गरेर हेराएर ग्रह शान्ति गरौँ, अलिअलि खर्च गरौँ भगवान्को नाममा भन्दाखेरि राम राम राम राम 52 खर्च गर्नुहुन्छ भन्नुहुन्छ, अनि को पढाइ छोड्दै नि त?
1: हजुर।
0: मैले ठिक्क पर भन्दा अरू केही भन्ने उपाय छ त?
1: छैन।
0: पहिले फोन गरे बापु अब यस्तै हुन्छ, पढाइ कमजोरी छ, शान्ति गर्नु भन्थे म, अब छोडिसकेछ, अब शान्ति गरेर उसले पढ्न थाल्दैन होइन? अब सक्यो, ग्रह राम्रो थिएन, अब के गर्ने, मंगलबार व्रत भने एउटा नवग्रहको कवचहरू लाउने, भोलि अहिले जसरी पढाइ बिग्रिया छ बिए पनि त्यसै गरी बिग्रिन्छ, अनि आमा बुवासँग पनि त्यसै गरी झगडा गर्छन् भनेको, सबै कुरा बिग्रिएको छ। राम्रोसँग शान्तिहरू गर्ने मंगलबार व्रत बस्ने, गणेशको हनुमानको पूजाहरू गर्ने मंगलबार, अरू कुरामा ठिक छ हात दिनु पर्दैन। ग्रहहरू ग्रहलाई राम्रोसँग शान्तिहरू गराउँदै ग्रहलाई राम्रोसँग पूजापाठहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है त?
1: कुन चाहिँ ग्रहको शान्ति गर्नुपर्छ गुरु?
0: अब शनिहरूको शान्ति गर्ने, नवग्रहको पूजा गर्ने, एउटा नवग्रहको घाँटीमा बुटी लगाउने, मंगलबारको दिन व्रत सुरु गर्ने है त?
1: हजुर। अनि यसलाई अब पढाइ त छोडि नै हालो, पेसा व्यवसाय के गर्दा राम्रो हुन्छ गुरु?
0: माटोको काम नगर्नु अनि काठको काम नगर्नु, अरू कुरामा राम्रै हुन्छ, तर ग्रह शान्ति नगरी कवचहरू नलगाउनु खासै उन्नति हुने खालको मान्छेको चिना होइन, बिग्रिएको छ चिना, एकदमसँगले शान्तिहरू गराउनु, चिनाहरू कोर्नु बनाउनु होइन?
1: हजुर।
0: त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त?
1: हजुर हजुर गुरु। यसको चिना त बनाएको छैन कि?
0: बनाउँदा अनि पैसा लाग्छ, 52 पैसा दिनुपर्छ, अनि खर्च हुँदैन त, बनाउनु हुन्न है?
1: यो गुरु झापामा कुन रेडियोमा सुनिन्छ तपाईँहरूको कार्यक्रम?
0: झापामा किङ एफएमबाट सुनिन्छ।
1: किङ एफएम?
0: हजुर।
1: ए त्यही त होइन गुरु, यसको त्यही त बिग्रियो भन्नुभयो, दाँत पनि भाँची नै सक्यो होइन,
0: सबै बिग्रियो। अब त मैले भने त मैले केही उपाय नै छैन क्या, मैले खोज्छौँ ठिक्क पर भन्नुहुँदा केही उपाय छ त?
1: त्यही त अब यसको ग्रह शान्ति गरेर यसो वैदेशिक रोजगारको लागि जाँदा कस्तो होला त गुरु?
0: हुन्छ, ग्रह शान्ति गरौँ, कवचहरू लानुपर्छ, दिउँसो सम्पर्कमा रहनु होला, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो शङ्खुवसभा जिल्लाबाट, आफ्नो जिज्ञासा भाइको बारेमा राख्ने गरिसक्नु भएको छ। बिग्रिसकेको मान्छेको चिना हेराएर उपलब्धि कमै हुन्छ, सकभर बिग्रिनुभन्दा पहिले हेराएर त्यसका उपायहरू तुरन्तै गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छ। यतिखेर कोही हुनुहुन्छ, स्वागत गर्छु।
2: राधे,
0: जय श्री कृष्ण। कहाँदेखि को बोल्दै हुनुहुन्छ? जय सिंहजी बोल्दै हुनुहुन्छ, अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले?
2: हजुर, यो बैतडी एफएमबाट।
0: ल भन्नु त, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
2: हजुर, यो बच्चाको बारेमा छ।
0: बच्चाको साल महिना गते समय थाहा छ?
2: हजुर, नवीन सिंह धानी।
0: साल भनौँ न, पहिले साल भन्नुपर्छ क्या हामीलाई?
2: 2037 साल।
0: 70 कि 70?
2: 70 2070।
0: 70 70 भन्छ नि त, 70 भन्नु न हौ। 70
2: सर। हजुर,
0: 70 सर। अनि
2: फाल्गुन महिनाको 22 गते सोमबार।
0: फाल्गुन महिनाको 22 गते सोमबार पर्दैन, 70 सालको फाल्गुनको 22 गते सोमबार परेन। तपाईँले एकचोटि फेरि पात्र हेरेर कहिले जन्माएको सोधेर सल्लाह गरेर खबर गर्नु पर्यो है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कहाँबाट फोन गर्नुहुन्छ र हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ, फोन गर्नुहोला। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ। राधे राधे हजुर। हे प्रभु, राधे राधे। कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी पनि हुन सकिरहेको छैन। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार, संस्कृति, सभ्यता, तपाईँका ग्रहमा भएका अशुभता संकेतहरू होइन, धेरैभन्दा धेरै जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ। हामी विशेष गरी भूत, भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छु। यतिखेर को हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
3: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?
3: खुम्बु जिल्लाबाट विराज तामाङ।
0: दिनेश तामाङ बोल्दै हुनुहुन्छ यतिखेर?
3: विराज, विराज।
0: विराजजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: खोटाङ।
0: खोटाङबाट सुन्दै हुनुहुन्छ, अनि कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
3: 2073 साल।
0: आहा।
3: साउन महिनाको 8 गतेको बेलुका, 9 गतेको बिहान, शनिबारको बेलुका, आइतबारको बिहान।
0: कति बजे?
3: 2:30 रातिको 2:30।
0: कुन जिल्ला भन्नुभयो कि?
3: सोलुखुम्बु जिल्ला।
0: सोलुखुम्बु कहाँनिर?
3: सोलुखुम्बु कुमुङको गाउँपालिका सर।
0: 8 गतेको राति, 9 गते बिहान। छोरा कि छोरी भन्नुभयो कि?
3: छोरी।
0: तपाईँ घरै थिए, अहिले पनि सोलुखुम्बु नि हो?
3: हजुर।
0: कुन रेडियोमा बस्छ कार्यक्रम त्यहाँ?
3: खोटाङ एफएम।
0: खोटाङ एफएम। कुन पालिका अरे?
3: फुलुङ
0: दुधकोशी गाउँपालिका। कति नम्बर वडामा?
3: 7।
0: भोजराज कार्की हुनुहुन्छ अध्यक्ष, कुनमा हो?
3: त्यही हो, 7 हो।
0: हजुरको हजुरकै आफ्नै वडाको अध्यक्ष हुनुहुन्छ वा? ए ल, 2073 सालको साउनको 8 गते राति, 9 गते बिहान, 2:30 छोरा है? छोरी। शोभा नाम राख्नु होला, कुम्भ राशि हुन्छ, कुम्भ राशि भएकी मान्छे अलि राति झस्किने, तर्सिने, बरबराउने बानी रहेछ होइन? बिरामी भइरहने रानी छ होइन? आमा र बाबुको कुरा मिल्दो रहेनछ होइन? यो छोरीको दाँतमा समस्या छ, शिरमा चोट लागेको छ, असाध्य एकोरी होइन? दाँतमा समस्या भनेको त किरा लाग्नु त हो नि, किरा लाग्नु भाँचिनु के हुने हो? पढाइमा राम्रो भयो तर पढाइ भए अनुसार घरको वातावरण भएन क्या? तपाईँ पनि एकवर हुनुहुन्छ, घमण्डीको राजा तपाईँ, तपाईँको पत्नी उत्तिकै घमण्डी हुनुहुन्छ, दुईजनाको टक्कर कहिल्यै मिल्दैन होइन? त्यही छोरीले सिकेपछि छोरीको बानी कस्तो हुन्छ भन्नु त? धेरै कुरामा दशाहरू बिग्रेको छ है? ग्रहहरूको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ। अलिकति ग्रहमा शान्ति गर्नु, ग्रहमा पूजा पाठहरू गर्नु अनि बल्दा राम्रो हुन्छ। यो शरीरलाई शनिको प्रभाव चलिरहेको छ अहिले। अब शनि 9 वर्षदेखि उल्का शुरू भयो, 10 वर्षदेखि अब शनि पनि शुरू भयो। यो शनिले त अब 27 वर्षसम्म धेरै असर गर्छ। स्वास्थ्य बिग्रिन्छ, भोलि अपरेसनहरू हुन सक्छ। घर परिवारमा एकजना कोही मान्छे अकालमा मृत्यु भएको छ, को हो थाहा छैन है, तर ग्रह त धेरै बिग्रिएको छ त, बुझ्नुभयो कि भएन? अब यो ग्रह विशेष गरी शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला। यसलाई गुरुचन्द्रले भन्छन् शनिको शान्ति, महामृत्युञ्जय जप, चन्द्रग्रहण योग, बिहिबार, पूर्णिमाको व्रत, अलि पछि गएर सातो माङ्गलिक वैवाहिक जीवनमा बिहा भागेर गर्ने खालको योग छ क्या, बुझ्नुभयो कि भएन? अब यो ग्रहलाई विशेष शान्तिहरू गरेर विशेष गरी ग्रहको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। 0 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुँदा हामी तपाईँसँग विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 98 4 53 97 658 र 98 1 42 73 601 सिधा रूपमा सम्पर्कमा रहनेछौ। कोही जिज्ञासु यतिखेर आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि? राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
4: म बैतडीबाट, बैतडीको पुर्सिनीबाट हो सर। दिलबहादुर धामी।
0: दिलबहादुर धामी
4: हजुर।
0: दिलबहादुरजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले यतिखेर?
4: म लिपुलेखबाट सर।
0: लिपुलेखबाट कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
4: म छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्दिनु त?
4: 2070 साल 18 महिनाको
0: हजुर,
4: 28 गते बिहिबार।
0: बिहिबार पनि परेन, परेन। 70 सालको असार गटेको थियो, बिहिबार पर्दैन। झुक्याउन खोज्न भएन, सही समय टिप्नु पर्यो के बड्डो, के गर्दा हो तमा? ए हजुर, ए हजुर, ए हजुर, हामीसँग सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौ। 70 असार 28 गते बिहिबार छैन। तपाईँहरू पनि अलिअलि त आफूलाई, आफूले जन्माएका छोराछोरीको लागि हेर्नु न हो। त्यही भएर मैले भनेको छु, चिना बनाउनु के, चिना जन्म कुण्डली। ए हजुर, जन्म कुण्डली भनेको तपाईँको भोलि तपाईँको छोरो 50 वर्ष हुँदा पनि त्यही कुण्डली हेर्छन् अनि बल्ल भन्छन् मेरो बुवाले मलाई कति माया गरेर रहेछ ऊ बेला, चिना बनाइदिएर अहिले हेर्न पाएन, बेसी हालिन्छ नि। अब तपाईँ 70 सालको बच्चाको समय बिग्रिनु भएको छ, के अरे बिर्सिदिनु भएको छ। अघि भर्खर 77 सालको मान्छेको पनि बिग्रियो है, के अरे अहिले पनि 70 सालकी उहाँ हो, उहाँको हो क्या हो, एउटै मान्छे आउनु भएको थियो क्या आज, घरिकै भनिरहनु भएको छ। यसरी हुँदैन नि हजुर, त्यही भएर बेलैमा चिना बनाउनु, चिना बनाउनको लागि तपाईँले हामीलाई फोन गर्नु, हामी चिना कोर दिन्छौ तपाईँको। अनि तपाईँको चिना कोर त के चाहिन्छ भने, तपाईँको बच्चाको अथवा तपाईँको जसको भए पनि कति सालमा जन्मिएको हो, कुन महिनामा हो, महिनाको नाम लेख्ने, गते लेख्ने, अनि कुन बारमा जन्मिएको हो र कति खेर जन्मिएको, समय ठ्याक्कै चाहिन्छ, कति बजे जन्मिएको हो भन्ने कुरा सही समय लेखेर आउनुहोला। अनि जन्मेको बारहरू पनि लेखिसकेपछि जन्मेको जिल्ला कहाँ हो त, होइन घर जहाँ भयो भने कहिले काहीँ काहीँ अन्तै जाँदा पनि जन्मेका हुन्छन्, हस्पिटलतिर गइन्छ, अरू जिल्लामा हुनसक्छ, जहाँ जन्मेको हो त्यहाँको जन्म जिल्ला पनि देख्नु पर्यो। अनि तपाईँको चिना जसको हो त्यो व्यक्तिको आमाको नाम, बाबाको नाम, अनि तपाईँ कुन छोरा हो होइन, अनि तपाईँको ठेगाना कहाँ हो, जन्म जहाँ भयो भने तपाईँको स्थायी ठेगाना कहाँ हो, यी सबै कुरा, अनि कुन गोत्रमा जन्मिनु भयो, सबै कुराहरू खुलाएर ल्याउनु भयो भने तपाईँको चिना हामी गर्छौ, म बनाउँछु तपाईँको चिना, मेरै हातबाट तपाईँले चिना प्राप्त गर्नुहुन्छ। अनि अब गुरु उहाँ हुनुहुन्छ, म यहाँ कसरी दिने? आजभोलिको जमाना धेरै एडभान्स भइसकेको छ, तपाईँ जहाँ हुनुहुन्छ तपाईँको सहरसम्म हामी चिना बनाएर कुरियरको माध्यमद्वारा पठाइदिन्छौ। तपाईँ दार्चुला भए पनि, तपाईँ बैतडी भए पनि, तपाईँ यतापट्टि दाङ भए पनि, तपाईँ कैलाली भए पनि, तपाईँ ओखलडुङ्गा भए पनि, तपाईँ खाँदबारी शङ्खुसभा भए पनि, तपाईँ इलाम पास्तर जहाँ भए पनि, झापा मकवानपुर उदयपुर जुनसुकै जिल्लामा पनि, हुम्ला डुम्ला रारा मुगु सबै ठाउँमा हामी तपाईँलाई तपाईँको जन्म कुण्डली बनाएर उहीसम्म पठाइदिन्छौ है। अब त तपाईँलाई थाहा भयो नि चिना कसरी बनाउने भन्ने कुरो। अब कुन नम्बरमा फोन गर्ने चिना बनाउन भन्ने मनमा लाग्यो भने यही नम्बरमा फोन गर्ने, कुन नम्बरमा? यही नम्बरमा फोन गर्ने 98453 97658 र 98142 73 601। यो दुईटा नम्बर छ हाम्रो, दुईटा नम्बरमा तपाईँले फोन गर्ने, बुझ्नुभयो नि? यतिखेर कोही जो यहाँ सो हुनुहुन्छ स्वागत गरिहाल्छु। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
5: खोटाङ हलिस्टिटुङबाट हिराकुमारी श्रेष्ठ बोल्दैछु।
0: हिराकुमारी श्रेष्ठ बोल्दै हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ। तपाईँ कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? तुवाचुङमा
5: खोटाङ एफएम गुरु
0: सुनिरहनु भएको छ कि? यसो कहिले काहीँ हो?
5: होइन, रेडियो सुन्छु।
0: अनि घरमा रेडियो छैन अरे तपाईँको त?
5: मोबाइल, सानो मोबाइल छ, एयरफोन लाउँछु अनि सुन्छु।
0: अनि घरमा रेडियो किन्नु पर्दैन त, 1200 रेडियो आउँछ, अनि घन्काउनु पर्दैन
5: पर्छ गुरु? ठुलो मोबाइल छ, यसो सानो हजुर बोल्नुको सुन्नलाई यसो सुन्छु।
0: अन्त त हजुरले एक्लै सुन्नुभयो नि त घरमा, मजाले त घरको अगाडिपट्टि त्यो काठमा झुन्याइदेखि होइन रेडियो बजाएर। आजभोलि त चार्जरवाला आउँछ नि त, लाइन छ होइन?
5: हजुर
0: लाइन छँदैछ, ब्याट्री किन्नु पर्दैन, रेडियो किन्ने एकचोटि अनि ट्याक्कलाई चार्जमा हालिदिने अनि स्विच पट्ट पारिदिने बजिरहन्छ दिनेभरि।
5: हजुर अब किन्छु नि, हजुरले भनेको मान्छु नि गुरु।
0: मान्नुहुन्न किन किन्ने? रेडियो सुन्नु तपाईँहरू, घाँस काट्नेको हतार छ तपाईँलाई होइन? के पाल्नु भएको छ गाई बस्तु?
5: बस्तु भैँसी छ अनि बाख्राहरू छ गुरु।
0: भनेपछि भैँसीको दुना छ, घिउ खाइन्छ, मही खाइन्छ, दही खाइन्छ होइन?
5: हजुर।
0: के अरे हजुरको नाम?
5: हजुर
0: तपाईँको नाम के अरे?
5: हजुर
0: तपाईँको नाम के अरे?
5: हिरा कुमारी श्रेष्ठ।
0: हिरा कुमारी श्रेष्ठ, घर कहाँ अरे ठ्याक्कै?
5: खोटाङ।
0: खोटाङ कुन पालिका? तुवाचुङ।
5: तुवाचुङ नगरपालिका।
0: हलिसी तुवाचुङ छुट्टै हो कि एउटै हो?
5: होइन हजुर एउटै हो, हलिसी तुवाचुङ नगरपालिका। हलिसीदेखि डिटेल जाने बाटो अर्खौले पर्छ गुरु।
0: अर्खौले, अर्खौलीको ठ्याक्कै चोकैमा एउटा ठुलो किराना पसल छ नि, त्यहाँभन्दा कता?
5: अलि यता अलि साइड हलिसी जाने बाटो अलि ओर पर्छ,
0: अलि ओर 1300 बाटोमा हो?
5: हजुर रोड मास्तिर। हजुर
0: म आएको छु नि तपाईँ गाउँमा, तपाईँ भेट्ने आउनु भएन?
5: हजुर आउनु भएको थाहै भएन गुरु।
0: अनि त्यही भएर मैले भन्ने रेडियो सुन्नु न भनेको कारणले म रेडियोमा बोलेको बोले गर्दा म खोटाङ आएको छु, म यतिखेर चाहिँ हलेसीमा छु भनेर भनेको भनेपछि त म त बाटो सबै हिँडिसकेको छु, माथिबाट के अरे सानो खै के खै ठुलो के तल्लो खै के भन्ने छ होइन?
5: हजुर
0: म त त्यहाँ तपाईँको अर्खोलीको तलपट्टि के अरे गुप्तेश्वर महादेव थाहा छ?
5: हजुर हजुर
0: जानु भएको छ?
5: हजुर गएको।
0: मनपर्छ त्यो मन्दिर?
5: हजुर हामी गइरहन्छौँ।
0: ए ल म त्यहाँ पनि पुगेको छु। ल भन्नु त अहिले कसको बारेमा हेर्ने रे? भन्दैनौ न
5: आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
5: 52 साल।
0: हजुर
5: असोज
0: हजुर
5: 52 सालमा त 25 गतेको महिना छ गुरु।
0: भन्नु त अब हजुर कति बजे कति गते जन्मे?
5: 32 गते अनि
0: 25 गते
5: बेलुका।
0: ए हजुर फेरि भन्नु न, 52 सालको कुन महिना अरे?
5: 52 साल असोज
0: कति गते?
5: 32 गते।
0: 32 गते के बार थियो तपाईँ जन्मेको बार?
5: मंगलबार।
0: मंगलबार पर्दैन है, म तपाईँसँग छुट्टिन्छु अहिले, फेरि पछि कुराकानी गरौँला है। हामी हलेसी आउँदा हलेसी आएको छु है भन्छु, भेट्न आउनु होला अनि त्यहीँ बसेर चिना पनि बनाउने हेराउने पनि हुन्छ। ल छुट्यौ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 मा सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। हामी हरेक दिन
6: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 59801, जनक पौडेली 98525 58344 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले,
10: सम्पर्क 98433 47262,
9: 98155 55 85
10: र व्हाट्सएप नम्बर 98520 28 646।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र।
14: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
15: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
17: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
16: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
17: हाम्रा सेवाहरू
16: दाँत नदुखाई खोल्ने,
17: दाँत भर्ने, दाँतको आसुति गर्ने,
16: दाँतको एक्सरे सुविधा,
17: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
16: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
17: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
16: ध्यान दिनै पर्ने कुरा,
17: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
16: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
18: Yeah. यस कान्तिपुर डायरीका साथमा
19: हुलास ग्याल्भनम तीन गुणा बढी टिक्छ, हुलास भई अरू किन खोज्ने।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची लगायतका कार्यसूचीहरू छन्। यस्तै दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि परराष्ट्र कानून न्याय तथा संसदीय मामिला तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यक्रम छ। बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन्। बिहान 11 बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुन लागेको नेताहरूले बताएका हुन्। सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको बताइएको छ। कोशी प्रदेशसभाको 9 अधिवेशन अन्तर्गत 23 बैठक आज बस्दैछ। 43 दिनको अन्तरालपछि आज दिउँसो 1 बजे बैठक बस्न लागेको हो। गत असार 24 गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो। आजको बैठकमा सरकारले दलित अधिकार सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने सम्भावना छ। यद्यपि कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी छ। सत्ता समीकरणमा आएको फेरबदलसँगै आजको बैठकबाट नेपाली कंग्रेस विपक्षी बेन्चमा बस्नेछ भने विगत 2 वर्षभन्दा बढ़ी समयदेखि प्रतिपक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टी नेकपा सत्ता पक्षको बेन्चमा आसीन हुनेछ। कर्णाली प्रदेशसभाको बैठक पनि आज बस्दैछ। हिजो अपरान्ह 3 बजे बस्ने भनिएको बैठक नबसेपछि आजको लागि सारिएको हो। आजको बैठकमा मुख्यमन्त्री मंगल बहादुर शाहीले विश्वासको मत लिने तयारी छ। त्यसको लागि उनले सोमबार पत्र दर्ता गराइसकेका छन्। कर्णालीमा अझै मन्त्री परिषद विस्तार हुन सकेको छैन। सत्ता साझेदार 2 दल एमाले र नेकपा बीच मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा अझै मन्त्री परिषद विस्तार हुन नसकेको हो। साउन 13 नेकपा संसदीय दलका नेता शाही 5 मुख्यमन्त्री बनेका थिए। कर्णाली सरकार अहिलेसम्म उनी एक्लै छन्। सरकार विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा सत्ता साझेदार दलबीच असमझदारीकै बीच शाहीले विश्वासको मत लिनका लागि तयारी गरेका हुन्। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि आज विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेशसभा सचिवालयले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेशसभा बैठकको सूचना समेत प्रकाशित गरिसकेको छ। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट 5 दिन अघि साउन 29 मुख्यमन्त्री नियुक्त भएका थिएका।

अजिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: ब्लास्ट भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्कने क्रममा बगाएर बेपत्ता भएका बालिकाको खोजी कार्य आज बिहानदेखि शुरू गरिएको छ. विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीका अनुसार हिजो रातिसम्म खोजी कार्य रोकेपछि आज बिहान 6 बजेदेखि पुनः खोजी कार्य शुरू गरिएको हो. खोलाले बगाएका 4 विद्यार्थी मध्ये राक्सीराङ एकी रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी छन् भने सीमा ब्लोनलाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको छ. उनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ. यस्तै सुमित्रा ब्लोन र विनिता ब्लोन अझै बेपत्ता छन्. बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्. जिल्ला प्रशासन कार्यालय नुवाकोटले टोखा छहरे सड़क खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ. वर्षाका कारण सड़कमा पहिरो र गेग्रान खस्ने क्रम बढ़ेपछि सो सड़क खण्डमा रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो. नुवाकोटका प्रमुख जिल्ला अधिकारी सम्नु प्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढ़ीसम्म जोड़ने मुख्य सड़कमा पहिरोको जोखिम बढ़ेपछि हरेक दिन राति 10 बजेदेखि बिहान 5 बजेसम्म यातायात बन्द गरिएको हो. शिवपुरी गाउँपालिका 8 घट्टे खोला स्थित टोखा छहरे सड़क खण्डमा वर्षाका कारण लेदो पहिरो तथा गेग्रान खस्ने जोखिम बढ़ेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. भदौ 1 गतेदेखि लागू भएको सो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहने बताइएको छ. मनागमा निर्माण सम्झौता भएको 10 वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन नसक्दा स्थानीय समस्यामा परेका छन्. मनाङ निङस्याङ गाउँपालिका 3 नावल र वडा नम्बर 4 हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको 10 वर्ष बितिसक्दा समेत पूरा हुन नसक्दा स्थानीयले जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्. सो कार्यालय प्रमुख हरि थापाले निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षा अनुसार निर्माण हुन नसकेको बताएका छन्. संयुक्त अरब इमिरेट्स यूएईको रक्षा मन्त्रालयले इरानले प्रहार गरेको 2 ब्यालिस्टिक मिसाइलहरू आफ्नो वायु रक्षा प्रणालीले पत्ता लगाएको दावी गरेको छ. मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गर्दै पहिलो मिसाइल यूएईको समुद्री सीमाभित्र खसेको र दोस्रो मिसाइलले देशको सीमाभन्दा बाहिर प्रभाव पारेको बताएको हो. मन्त्रालयले कुनै पनि खतराको जवाब दिन र त्यसको सुरक्षालाई कमजोर पार्ने कुनै पनि प्रयासको दृढतापूर्वक प्रतिरोध गर्ने पूर्ण रूपमा तयार भएको उल्लेख समेत गरेको छ. मन्त्रालयले मिसाइल प्रक्षेपण गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएपछि यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. यता इरानको विदेश मन्त्रालयले भने यूएईको सो दावीलाई अस्वीकार गरेको छ. यो पछिल्लो विकसित घटनाले क्षेत्रीय तनाव निम्त्याएको छ. इरान र यूएई बीच सम्बन्ध चिसिएको छ. यूएईले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा समेत गरेको छ. र विलियम्स दिदीबहिनी भेनस र सेरेना सन् 2022 पहिलो पटक सँगै खेलेको डबल्स खेलमा पराजित भएका छन्। यता पुरूषतर्फका शीर्ष वरियताका खेलाड़ी अलेक्जाण्डर ज्वारेव सिनसिनाटी मार्टर्सको चौथो चरणमा पुगेका छन्। 14 वटा ग्रान्डस्ल्याम उपाधि र 3 ओलम्पिक स्वर्ण पदक जितिसकेका विलियम्स दिदीबहिनी सन् 2022 यूएस ओपनपछि पहिलो पटक कोर्टमा सँगै उत्रिएका थिए. यद्यपि उनीहरू अमेरिकी खेलाड़ी पेटन स्टेन्ट्स र युक्रेनकी मार्ता कोचसुकसँग पराजित भएका हुन्. यस्तै फ्रेन्च ओपन च्याम्पियन जर्मन स्टार ज्वारेवले टेरान्स अत्मानेलाई पराजित गर्दै यस सिजनको आफ्नो
4: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: नमस्कार वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्ध थोक बाटो दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई

0: नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
1: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपु निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाइँ चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा शरीक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
2: छोरी ज्वाइँहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेन, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहिबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98-620-55-336 र 98-42-11-93-36।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752-67, मोबाइल 97438-46084।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-6
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य

0: सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615-39444
5: र 0295901155।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
7: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295562320 र 94205541।
9: के त तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खुल्ने दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98422267।
10: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्ष दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180049।
12: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: होइ अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पालाले त मान्छेले मान्छेलाई पनि बेच्छन्। के अरे
1: बेच्छन् मात्रै, बेचिसके साइला बेचिसके। अरे अरे
0: धर्म कर्म गोजीमा राखी, देउता बेच्छन् पैसाको लागि।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपौ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक शब्द भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली भान्जा भान्जी कुल कुटुम्ब मामा मावली ज्वाई चेला हितेरी मितेरी छर छिमेक दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: शोकाकुल परिवार श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा,
3: सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।

सामेल हुने मिति 2083 भदौ 3 गते बुधबार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिवारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिवार, 2083 साल साउन 23 गते शनिवार र 2083 साल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752 67, मोबाइल 97655680। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा वापसको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 शङ्खुवा सभा।
5: मेरो त पहिलो सन्तानको पैदा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295651165, 98421552504, 98421269987 र 98520519906।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
13: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
13: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
13: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
13: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
13: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौं गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: थप जानकारीको लागि 0295752061,
13: 0295753315
12: र 98520761177
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

देउरालीको भन्ज्यानीमा तुरी बसुला बटुलको छहारीमा प्रीति गसुला

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवासभा जिल्ला सभापोखरी गाउँपालिका वडा नम्बर 5 आतौं निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मीहंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाइँ चेला, हितेरी मितेरी, छरछिमेक, दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाइँहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई,
4: नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा,
5: सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हंसा राई परिवार।
6: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 9842-82776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुदोचोक बाटो दूरसञ्चार जाने बाटो।
9: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 संघ सभा।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-6667।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले,
12: सम्पर्क 98433-47-262,
10: 98-10-55-55-85
12: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हाजारी एक, सङ्खुवा सभा।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99-00-90-00-62।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
20: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
16: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0-29-561-165, 98-421-52-504, 98-421-26-987 र 98-520-51-906।
21: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
22: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
21: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
22: होइन भाइ, म त रविन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
21: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
22: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
22: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
22: सम्पर्क नम्बर 9860-9640-00
0: र 9819-32-77-75।
1: यसको घर घरको आँगन पुग्छ सेरो सेरो।
18: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

मनले लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बन्छेकी छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली 98525354 र 029562048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98520-28-646।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: Thank you. खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
15: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
14: सम्पर्क नम्बरहरू 0295604 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
16: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
17: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधबार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98620-55336 र 98421-93336।
18: श्री
17: हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
18: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 40 50 541।
4: बिमाको लाभ दिए, आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ। कमिङ अप नेक्स्ट, कान्तिपुर डायरी।
5: टाइम चेक, इट्स 12 noon।
6: Brought to you by
7: कम प्रिमियममा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान। सही छ, त्यसैले त म सही भन्दैछु।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै मन्त्रीको टुङ्गो लाग्न नसक्दा दुवै प्रदेशका मन्त्रीमण्डल भने अझै अपुरो दुष्प्रयास नगर्न चेतावनी र सन् 2022 पछि विलियम्स दिदी बहिनी भेनस र सेरेना पहिलो पटक सँगै खेलेको डबल्स खेलमा पराजित।

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड

0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। नेपाली कंग्रेसका कमल बहादुर शाहले राजीनामा दिएपछि भट्ट श्रावण 29 गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। भट्टले विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा छन्। हाल नेकपा एमालेका तर्फबाट 3 मन्त्री र 1 राज्य मन्त्री नियुक्त भइसकेका छन्। नेकपाको तर्फबाट 3 मन्त्री र 2 राज्य मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। लगातार 20 देशका सांसद प्रकाश देउबाको यता नफर्किएपछि सभामुख भीम बहादुर भण्डारीले उनलाई हिजो निलम्बन गरेका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले पनि आजै विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनकै लागि दिउँसो 3 बजे प्रदेशसभाको बैठक बोलाइएको छ। शाहीले मुख्यमन्त्री बनेको 22 दिनपछि विश्वासको मत लिन लागेका हुन्। यद्यपि उनले अहिलेसम्म एकजना पनि मन्त्री नियुक्त गरेका छैनन्। सत्ता साझेदार एमालेसँग कसले कति मन्त्रालय लिने भन्नेमा कुरा नमिल्दा मन्त्री नियुक्तिमा ढिलाइ भएको बताइएको छ। यसअघि एमालेको नेतृत्वमा रहेको कर्णाली नेकपाको नेतृत्वमा आई मन्त्रालय रहेको कर्णालीमा नेकपाले मुख्यमन्त्री सहित 3 र एमाले 4 मन्त्रालय लिने सहमति भएको छ।

0: सतर्कता बढ़ेको भन्दै रासोपाले मन्त्री सहित सबै सांसदलाई अन्तर्क्रिया कार्यक्रममा बोलाएको हो। सिंहदरबार स्थित दलको कार्यालयमा बिहान भएको कार्यक्रममा सभापति रवि लामिछाने संसदीय मर्यादाका विषयमा प्रशिक्षण दिएका छन्। बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढ़िरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा गरिएको छ। संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सभापति लामिछानेले सचेत गराएको एक सांसदले जानकारी दिए। संसदमा बोल्ने भाषा सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृत्ति बढ़ेको भन्दै रासोपाका सांसदमाथि प्रश्नहरू उठेका छन्।
1: कोशी प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत 23 बैठक आज बस्दैछ। 43 दिनको अन्तरालपछि आज दिउँसो 1 बजे बैठक बस्न लागेको हो। गत असार 24 गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो। आजको बैठकमा सरकारले दलित अधिकार सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने सम्भावना छ। यद्यपि कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी छ। सत्ता समीकरणमा आएको फेरबदलसँगै कंग्रेस विपक्षी बेन्चमा बस्नेछ भने विगत 2 वर्षभन्दा बढ़ी समयदेखि प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सत्ता पक्षको बेन्चमा आसीन हुनेछ। नयाँ सत्ता गठबन्धन निर्माणका क्रममा नेकपाले सो विधेयक सभामा अगाडि बढ़ाउनु पर्ने शर्त राखेको थियो। सोही शर्तमा मुख्यमन्त्री
0: मकवानपुरको हेटोडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाएर बेपत्ता भएकी विनिता ब्लोनको शव आज फेला परेको छ। खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या 2 पुगेको छ। विनिताको शव वासुदेव र राप्ती खोलाको दोभारमा फेला परेको हो। हिजो विद्यालयबाट घर फर्कने क्रममा वासुदेव खोलाले 4 विद्यार्थीलाई बगाएको थियो। बगाइएका मध्ये राक्सीराङ 1 रेशमा स्याङदानको शव यसअघि नै फेला परेको थियो भने सीमा ब्लोनलाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको थियो। उनको हेरचाह भइरहेको छ। अर्की विद्यार्थी सुमित्रा ब्लोन अझै बेपत्ता छन्। उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। टोलीले वासुदेव खोलासँगै राप्ती खोलातर्फ पनि खोजी जारी राखेको छ।
1: सल्यानमा गाड़ी र मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा परि मोटरसाइकलमा सवार घाइते एकजनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका कपूरकोट गाउँपालिका 6 34 वर्षीय वेदबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको हो। नेपालगंजबाट रूकुम जाँदै गरेको गाड़ी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल राप्ती राजमार्ग अन्तर्गत कपूरकोट गाउँपालिका 3 मूलपानीमा ठोकिएर दुर्घटना भएको हो। गम्भीर घाइते भएका वलीको संजीवनका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिएका छन्।
0: बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका 4 स्थित पाटाल चुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिएको छ। बर्दिया निकुञ्जका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सुरक्षाका लागि तैनात नेपाली सेनाले नियन्त्रणमा लिएका हुन्। बाघलाई नियन्त्रणमा लिन 19 दिन लागेको निकुञ्जका प्रमुख अशोक रामले बताए। सो क्षेत्रबाट विगत 2 वर्ष यता 3 समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्भेले बताए।
1: जिल्ला प्रशासन कार्यालय नुवाकोटले टोखा छहरे सड़क खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ। वर्षाका कारण सड़कमा पहिरो र गेग्रान खस्ने क्रम बढ़ेपछि सो सड़क खण्डमा रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढ़ीसम्म जोड़ने मुख्य सड़कमा पहिरोको जोखिम बढ़ेपछि हरेक दिन राति 10 बजेदेखि बिहान 5 बजेसम्म यातायात बन्द गरिएको हो। पालिका 8 घट्टेखोला स्थित टोखा छहरे सड़क खण्डमा वर्षाका कारण लेदो पहिरो तथा गेग्रान खस्ने जोखिम बढ़ेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक भएका सवारी साधन संचालनमा रोक लगाइएको हो। भदौ 1 गते रातिदेखि लागू भएको सो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहने बताइएको छ। यद्यपि जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी एम्बुलेन्स लगायत आकस्मिक सेवाका सवारी साधनलाई भने संचालन गर्न प्रशासन कार्यालयले जनाएको छ।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित जेरो नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG लाइफ्स गुड.
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. संयुक्त अरब इमिरेट्स यूएई को रक्षा मन्त्रालयले इरानले प्रहार गरेको दुर्रक्षा प्रणालीले पत्ता लगाएको दावी गरेको छ. मन्त्रालयले सामाजिक सञ्जालमा लेख्दै पहिलो मिसाइल यूएई को समुद्री सीमाभित्र खसेको र दोस्रो मिसाइलले देशको सीमाभन्दा बाहिर प्रभाव पारेको बताएको हो. मन्त्रालयले कुनै पनि खतराको जवाब दिन र देशको सुरक्षालाई कमजोर पार्ने प्रयासको दृढतापूर्वक प्रतिरोध गर्न पूर्ण रूपमा तयार भएको उल्लेख समेत गरेको छ. मन्त्रालयले मिसाइल प्रक्षेपण गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएपछि यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्जाल माध्यमले जनाएका छन्। यता इरानको विदेश मन्त्रालयले भने यूएईको सो दावीलाई स्वीकार गरेको छ. यो पछिल्लो विकसित घटनाले क्षेत्रीय तनाव निम्ति आएको छ. इरान र यूएई बीच सम्बन्ध चिसिएको बताइएको छ. यूएईले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा समेत गरेको छ. यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढेको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ.
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग. विलियम्स दिदी बहिनी भेनस र सेरेना सन् 2022 पछि पहिलो पटक सँगै खेलेको डबल्स खेलमा पराजित भएका छन्। यता पुरूषतर्फका शीर्ष वरियताका खेलाड़ी अलेक्जेन्डर ज्वारेव सिन्सिनाटी मास्टर्सको चौथो चरणमा पुगेका छन्। 14 ग्रान्डस्लाम उपाधि र 3 ओलम्पिकमा स्वर्ण पदक जितिसकेका विलियम्स दिदी बहिनी सन् 2022 यूएस ओपन टेनिसपछि पहिलो पटक कोर्टमा क्रेनकी खेलाड़ीसँग पराजित भएका हुन्। यस्तै फ्रेन्च ओपन च्याम्पियन जर्मन स्टार ज्वारेबले टेरान्स अटमानेलाई पराजित गर्दै यस सिजनको आफ्नो 46 जित हासिल गरेका छन्।
1: नमस्ते. गान्धीपुर डायरी अहिलेलाई यति नै. साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई पूजनी र तारा विदा हुन्छौ. नमस्कार.

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैटा नै फर्किएको जन्मियो। कुञ्जनको पाप थियो कुनी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।

0: 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852058344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295 62 679 र मोबाइल नम्बर 9842082776।
5: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोक बाटो, दूरसञ्चार जाने बाटो।
12: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बचियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत

0: जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था खादबारी आठ संखुवा सभा।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 चुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला, सभा पोखरी गाउँपालिका, वडा नम्बर 5, आपू निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ। राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई, यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
5: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 9862055336 र 9842113936।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
3: 9101555580
2: र वाट्सएप नम्बर 9852286646।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै
7: खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिफोरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
9: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295-75-267, मोबाइल 97-56-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295-60-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामायिक निधन भएको हुँदा हामी शोक शब्द भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छरछिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: शोका कुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेमकुमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाइँहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई,
8: नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा,
9: सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छार राई परिवार।
10: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार। दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 97625084 15।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
16: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
15: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
16: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
17: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
16: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
17: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
16: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
17: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
16: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
17: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
16: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
17: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
16: सब जानकारीको लागि 029562061
17: 029570315
16: र 98520601177
17: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: सेलिब्रेटिङ द हिस्ट्री एन्ड फ्युचर अफ संखुवासपा रेडियो संखुवासपा 95.5 मेगाहर्ट्ज।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्घवा सभा।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901, जनक पौडेली 98528344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू,
6: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।
7: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ,
9: नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
7: र 9843180 49।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
7: र 9919376375।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार,
11: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: ठटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल, 9865349444
13: र 0295901555।
15: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
16: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9952165580 र 9942080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 99 5 20 61 5 80 र 99 4 21 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1 संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
12: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
13: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभापोखरी गाउँपालिका वडा नम्बर 5 आपङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छरछिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हंसा राई परिवार।
13: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084-15।
15: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
16: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421-52504, 98421-26987 र 98520-51906।
17: नमस्कार है वडा अध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
17: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
20: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
21: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
22: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
24: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 9842 82 776।
25: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चुक बाटो दूरसञ्चार जाने बाटो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जयपुरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानदारी 1, सङ्खुवा सभा।
4: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपौ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई, मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हंसाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छरछिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हंसा राई परिवार।
4: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084 15।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा
9: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429 जनक पौडेली 98528344 र 029562048
8: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा
10: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
11: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
10: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
10: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
12: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
13: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
13: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
12: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
13: ए ल ल सँगै जाउँ न भाइ
14: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
13: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
13: सम्पर्क नम्बर 98 60 96 40 00
14: र 98 19 32 76 75
15: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
16: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
18: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
13: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
13: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
19: प्रोप्राइटर लक्ष्मी काफले
13: सम्पर्क 98433 47 262
19: 98 10 55 55 85
13: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसद दलको विधान संशोधन गर्न कार्यदल गठन। कर्णाली प्रदेशमा एमाले र नेकपा बीच भागबण्डा मिल्यो, मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाईकुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खालीपेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासपाका सांसदले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्ने उहाँको जोड़ छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ्न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच भागबण्डा मिलेको छ। दुई दल बीच भागबण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाही 23 दिनदेखि मन्त्री परिषदमा एक्लै पर्नुभएकोमा आज भागबण्डा मिलेको हो। मुख्यमन्त्री शाहीले आजै केबेरमा विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनु अघि दुई दल बीच भागबण्डाको लिखित सहमति भएको छ। सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय लिने भएको छ। नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था तथा शहरी सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिनेछ। यस्तै एमाले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरेको मुख्यमन्त्री मंगल बहादुर शाहीले जानकारी दिनुभयो। यता बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। यसअघि इन्द्रबहादुर बानियाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चुलाङपाती, लौरी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्राका क्रममा लेक लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको छ। शिविरहरूमा रसुवा अस्पताल, नेपाली सेनाको श्री नाथगण गोसाईकुण्ड गाउँपालिका र हिमालय उद्धार संघका चिकित्सक टोलीहरू औषधि र प्राथमिक उपचार सहित खटिनेछन्। चन्दनबारीमा समेत नेपाली सेनाले हेल्थ डेस्क स्थापना गर्नेछ। चिकित्सकहरूले धार्मिक आस्थाका नाममा खाली पेट यात्रा नगर्न, प्रशस्त पानी पिउन र शरीरमा अस्वस्थता महसुस हुनासाथ नजिकैको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरेका छन्। गम्भीर बिरामीको उद्धारका लागि सुरक्षा निकायका टोलीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
3: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
3: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
3: गाँठका कुरा।
4: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिका
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
2: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण र फुकुवा नहुँदा झापा, मोरङ र सुनसरीका जग्गा धनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका 4,000 भन्दा बढी घर दूरीको 5,424 किता जग्गा रोक्का गरेको थियो। जग्गा किनबेच, अंश बण्डा र बैंक भित्र राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ। पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुका गर्न माग गरेको छ। पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उहाँ अहिले नेपालगंज मेडिकल कलेज कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। अब विदेशको खबर। विश्वको सबैभन्दा ठूलो
11: मानवाकार रोबोट निर्माता चिनिया कम्पनी युनिट्री रोबोटिक्सले शेयर बजारमा शानदार शुरूआत गरेको छ। सांघाई स्टक एक्सचेन्जको प्रविधि केन्द्र स्टार मार्केटमा सूचीकृत भएको पहिलो दिन नै युनिट्रीको शेयर मूल्य 460% भन्दा धेरैले बढ़ेको छ। कारोबारको शुरूआती चरणमा 1,100 युआन सम्म पुगेको कम्पनीको शेयर अन्तत 845 युआनमा पुगेर बन्द भएको थियो। यस आईपीओ मार्फत कम्पनीले ठूलो परिमाणमा लगानी आकर्षित गर्न सफल भएको छ। यसैबीच युनिट्रीले भर्खरै सुपरम्यान नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो रोबोट 2 मिटर उचाइसम्म उफ्रिन र प्रति सेकेण्ड 12.66 मिटरसम्मको गतिमा दौड़िन सक्छ। यो गति 100 मिटरको दौड़मा निरन्तर कायम रहेमा यसले विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई समेत पछाडि पार्ने दावी कम्पनीको छ। अहिले अमेरिका र चीनबीच रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई प्रविधिमा वर्चस्व कायम गर्ने तीव्र प्रतिस्पर्धा भइरहेको छ। टेस्ला, बीवाईडी र अमेजन जस्ता विश्व प्रसिद्ध कम्पनीहरूले पनि मानिसहरू काम गर्न सक्ने अत्याधुनिक रोबोट निर्माणमा ठूलो लगानी गरिरहेका छन्। अब खेल खबर। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको छ। यससँगै दुई खेलको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलंका पाँचौं दिनको खाना समयपछि 206 रन बनाउँदा अलआउट भयो। श्रीलंकाका सोनल दिनुसाले 84, कप्तान धनंजय डी सिल्भाले 59 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। भारतले दोस्रो पारीमा 193 रन बनाएको थियो। भारतका ऋषभ पन्तले 66 रन बनाएका छन्। श्रीलंका असिदा फर्नान्डोले 4 विकेट लिए। यस्तै पहिलो पारीमा भारतले 462 रन र श्रीलंकाले 284 रन बनाएको थियो। भारत र श्रीलंका बीचको दोस्रो टेस्ट आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राज्यसभाका सांसद र मन्त्रीहरूको कार्यशैली प्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसद दलको विधान संशोधन गर्न कार्यदल गठन। कर्णाली प्रदेशमा एमाले र नेकपाबीच भागमण्डा मिल्यो। मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाई कुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खाली पेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो।
12: मणि चूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
14: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
15: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
16: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042।
18: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
19: एनबीएल अटो लोन,
20: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
19: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
20: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
19: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
20: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
19: शर्तहरू लागू हुनेछन्।
21: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। उज्यालो नेपाल पार्टीले विद्युत महसुलमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बग्यौता उठाउन माग गर्दै शुरू गरेको हस्ताक्षर अभियान आज पनि चलिरहेको छ। काठमाडौँको माइतीगर मण्डलामा हस्ताक्षर अभियान चलिरहेको छ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत महसुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टी आन्दोलित भएको हो। हस्ताक्षर अभियानका क्रममा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतमा धनी देश भए पनि सरकारले जलविद्युतलाई समृद्धिको आधार बनाउनुको सट्टा नागरिकलाई थप आर्थिक भार थोपर्ने काम गरेको आरोप लगाउनुभयो। पार्टीले विद्युत महसुलमा लगाएको भ्याट तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरे बापत उद्योगहरूबाट उठ्न बाँकी रकम उठाउन सरकारले तदारूकता देखाउनुपर्ने माग अघि सारेको छ। काठमाडौँको भद्रकाली मन्दिर परिसरको पुननिर्माण तीव्र गतिमा भइरहेको छ। निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ। भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो। 2072 सालको भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो। 2081 सालको असारदेखि परिसरको पुननिर्माण शुरू भएको हो। अहिले मन्दिरसँगै आसपासका पार्टी तथा सत्तलको पुननिर्माण तथा जीर्णद्वार भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। पुननिर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना शिल्प तथा वस्तुशैलीको उल्लेख गर्ने जिम्मा पुरातत्व विभागले लिएको छ। 34,80,71,000 रूपियाँको लागतमा पुननिर्माण परियोजना अन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम उत्तर र दक्षिणतर्फ रहेका पार्टी तथा सत्तल लगायत संरचनाको निर्माण हुनेछ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैंकङबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाँजा बरामद गरेको छ। यस्तै काठमाडौँको टोखा नगरपालिका 9 शान्ति टोल बुद्धमार्गमा रहेको धौलागिरी पोखरा गेस्ट हाउसबाट 59,660 मिलिग्राम ब्राउन सुगर सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। परिप्रभाग गंगौबाट खटिएको टोलीले मोरङको रतुवामाई नगरपालिका 8 घर भएका 24 वर्षीय विशाल तामाङलाई पक्राउ गरेको हो।

0: घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
6: सम्पूर्ण

0: साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029 561 165, 98 421 5204, 98 421 26 987 र 98 520 51 906।
4: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा पार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
5: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमना तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार, दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 98 620 55 336 र 98 42 11 93 36।
6: नमस्कार है सर।

0: टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
2: र 9819326775। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: हेलो
1: हेलो जस मेरो इन्गेजमेन्ट हुँदैछ।

पाए मैले तिमीलाई माया गरेर के पाए धोका पाए पीडा पाए मुठु दुखाउने खाउ पाए तिमीलाई माया गरेर मैले यो सजाय मेरो लागि मैले तिमीलाई फेरि माया गरेको थिएँ आँसु दियो मलाई पीडा र चोर दियो मलाई तर तिमीलाई कहिले पीडा नहोस् तिम्रो कहिले आँसु नझरोस् यही शुभकामना दिन्छु तिमीलाई म

राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: This taxi is booked for him.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने भने तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिनेमा जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो. वाइ वास्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
10: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपौ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्द भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाई लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई,
12: नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा,
13: सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छार राई परिवार
14: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: This is Radio Songkhwasba 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशको गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842599781, जनक पौडेली 9852558344 र 029562048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला, सभा पोखरी गाउँपालिका, वडा नम्बर 5, आफ्नो निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई, यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्णबहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
9: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनील राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हन्छा राई परिवार सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधबार फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ असमर्थताको लागि 98625336 र 98421193636
5: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
10: किन र काका
5: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
10: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
5: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
10: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
10: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
5: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
10: प्रोप्राइटर सुनु एन भीम कदाइली
5: सम्पर्क 0294 र 98045487
11: नमस्कार वडाध्यक्षज्यू
12: नमस्ते नमस्ते के भन्दाउनु भयो त
11: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
12: त्यस्तो के कुरा थियो
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
13: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
14: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
15: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा
15: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
19: आयो सबको घर घरमा
20: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
21: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेलछे संखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपौ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामायिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई, छोरी ज्वाईहरू धनकमारी तथा मनप्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई, नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उज्जल, एंजल, प्रशांत, मंजिला जिमी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।
10: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधबार, फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार, दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ, असमर्थताको लागि 97625084 15।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा।

थी। ओ त्यहाँ माथि हेर त बादल भन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
7: र 0 29 5 90 155।
8: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
9: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
11: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा पार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई,
2: छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
12: छोरी ज्वाइँहरू फुलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हन्छा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधबार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98-620-55-336 र 98-42-11-93-36।
13: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सप्रेस सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र स्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
16: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
16: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
17: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
0: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768
21: साथै 9852557768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
23: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
23: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफले।
23: सम्पर्क 9843472268,
22: 9101555585
23: र व्हाट्सएप नम्बर 9852288646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको, रासपा सभापति लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न रासपाले संसदीय दलको विधान नै संशोधन गर्ने,
0: मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या उच्च, बाल बालिकालाई खोलाले बगाउने र पोखरीमा डुब्ने घटना झनै संवेदनशील, पूर्व सूचना पालना नगर्ने प्रवृत्ति र अभिभावकीय निगरानीको अभाव मुख्य चुनौती।
2: अहिलेको मनसुनजन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब एक तिहाई चाहिँ अलिकति केयरलेसले गरेर हेल्थक राईले गरेर भएको देखिन्छ।
1: अनलाइन बेटिङ र क्रिप्टो कारोबारमा संलग्नमाथिको कार्यवाही तीव्र, विदेशी नागरिक सहित स्वदेशी उपहारूको संलग्नता बढ्दै,
0: युक्रेनलाई पूर्ण समर्थन गरिरहने बेलायतको प्रतिबद्धता, बेलायतले जानाजान युद्धलाई थप चर्काउने नीति अपनाएको रूसी दूतावासको आरोप,
1: र पोकिन परीक्षणमा पोजिटिभ देखिएपछि टेनिस खेलाड़ी गिर्गियोस निलम्बनमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गर्ने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सबै मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यस्तै आज प्रधानमन्त्री शाहसँग सँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। यसैबीच सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगको पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रूपियाँको दरले वृद्धि गर्ने निर्णय भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 रूपियाँबाट बढ़ेर 17,000 रूपियाँ पुगेको छ। विद्यालय सहयोगको 10,000बाट 15,000 पुगेको छ भने लेखा आयने विद्यालय कर्मचारीको 15,000बाट 20,000 रूपियाँ पुगेको छ। यस्तै बैठकले माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहमा निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ। अब संघीय शिक्षण सहयोग अनुदान कोटामा माध्यमिक तहका शिक्षकको पारिश्रमिक मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट बढ़ेर 38,203 रूपियाँ कायम भएको छ।
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। पार्टीभित्र प्रश्न गर्ने र जवाफ खोज्ने लोकतान्त्रिक परिपाटी रहेको उल्लेख गर्दै उहाँले सांसदहरूले उठाएका प्रश्नलाई मन्त्री फेरबदलसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। यस्तै उहाँले आफू र प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको एक्लै लड़िरहेको छु भन्ने भावुक स्टाटसलाई राजनैतिक रूपमा व्याख्या नगर्न आग्रह गर्दै उहाँले प्रधानमन्त्री कवि र कलाकार पनि रहनुभएकाले उहाँका हरेक शब्दमा राजनैतिक अर्थ खोज्न आवश्यक नभएको बताउनुभयो। सिंगो पार्टी उहाँकै साथमा उभिएको लामिछानेको भनाई छ।
0: यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले प्रधानमन्त्री सहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशको निकासका लागि तीनवटा विकल्प रहेकामा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो। उहाँले तत्काल सरकार पुनर्गठन नगरेमा राष्ट्रियता लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका चारै दिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्ने उहाँको भनाई छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न रासोपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुढलाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले नेकपाका 20 र एमालेका 11 गरी 31 मत प्राप्त गर्नुभएको हो। नेकपा एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि यसअघि 27 मत आवश्यक हुने भए पनि हिजो कांग्रेस सांसद प्रकाश बहादुर देउवालाई पदमुक्त गरेपछि दुईजना सांसदको पद रिक्त भएर प्रदेशसभा सदस्य कुल संख्या 51 भएको छ। भट्टको विपक्षी पन्ध्र मत परेको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले पनि विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँको पक्षमा 21 र विपक्षमा 13 मत परेको छ। यस्तै 2 मत तटस्थ रहेका छन्। आज बसेको प्रदेशसभा बैठकमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। साईले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेशसभा समक्ष पत्र दर्ता गराउनु भएको थियो।
1: यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। गएको साउन 20 गते वर्षको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाल बालिकाहरू पोखरीमा डुबेर तथा खोलाले बगाएर ज्यान गुमाउने समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
11: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
10: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
11: इतिहास गाथा र कथा गाँठका कुरा,
10: गाँठका कुरा।
11: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
12: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीसँग मन्त्रीहरू र मुख्य सचिवको कार्य सम्पादन सम्झौता, मन्त्री फेरबदलको तयारी नरहेको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई, सांसदहरूलाई मर्यादामा राख्न राष्ट्रपतिले संसदीय दलको विधान नै संशोधन गर्ने, सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरको दावी पीस लगायतका खबर प्रस्तुत गरे।
1: नेपालमा मनसुनजन्य विपदका घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ़िरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखपछि भएका विपदका घटनामा 241 जनाले ज्यान गुमाइसकेका छन्। यसमा पनि बाढ़ी पहिरो र अत्यधिक वर्षाले हुने घटना उच्च छन्। अकस्मात आउने प्रकोपका कारण हुने विपद एकातिर छ भने अझ संवेदनशील विषय बालबालिकालाई खोलाले बगाउने तथा पोखरी दहमा डुबेर ज्यान जाने घटना बढ़ेका देखिएका छन्। हिँड्ने खेल्ने वा खोला तर्ने क्रममा भइरहेका यस्ता घटना यदि सामान्य सावधानी अपनाउने हो भने पनि रोक्न सकिन्छ, तर यसले धेरैको ज्यान लिइरहेको छ। नागरिक अनुशासन र अभिभावकीय निगरानीको कमीका कारण मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। साथी महेश केवालीको रिपोर्ट।
14: हिजो भदौ 2 गते मकवानपुरको हेटौडा 19 बस्तीपुरको वासुदेव खोलाले विद्यालयबाट फर्कदै गरेका 4 बालिका बगाएर बेपत्ता बनायो। त्यसअघि साउन 30 गते पोखराको विजयपुर खोलाले बगाउँदा 2 किशोर बेपत्ता भए। साउन 29 गते कञ्चनपुरमा एकजनाको र जनकपुर धामको धनुष सागर पोखरीमा नुहाउने क्रममा अर्का एकजनाको ज्यान गयो। साउन 27 गते धादिङको थोप्पल खोलामा पौडी खेल्दा 1 किशोरको ज्यान गयो। यस्ता घटना विभिन्न ठाउँमा निरन्तर भइरहेका छन्। नेपाल प्रहरीका अनुसार वैशाखदेखि साउन 29 गतेसम्मको विभिन्न विपदमा 85 जनाको ज्यान गएको छ। त्यसमध्ये बाढ़ीका कारण मात्रै 19 जनाले ज्यान गुमाएका छन्। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार 5 गते यता मात्रै झण्डै 1400 विपदका घटना भएका छन्। गत वर्ष यही अवधिमा 500-600 घटना मात्र भएका थिए। त्यसमा डुबेर वा बगेर हुने घटनाको संख्या धेरै छ। पछिल्लो समय डुबेर हुने घटना किन बढ़िरहेका छन् त? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
2: अहिलेको मनसुन जन्य विपदबाट भएका क्षतिहरू मध्ये करिब 1/3 चाहिँ अलिकति केयरलेसले गरेर हेलचक्राईले गरेर होइन भएको देखिन्छ। जस्तै कतिपय ठाउँहरूमा चाहिँ बाढ़ी ठूलो आइराख्या हुन्छ, बाटोमा माथिबाट पानीको छाल ठूलो आएको हुन्छ, कोही चाहिँ फेरि पछाडिबाट आएर एकदमै आफू हिम्मतिलो देखाउनको लागि पनि त्यो बाढ़ीमा जाने र बाइक सहित बगाएका घटनाहरू पनि हामीसँग तथ्याङ्क छ। त्यसै गरी पौडी खेल्ने क्रममा पनि बाढ़ी आएको ठाउँमा अरूलाई देखाउन साथीहरूलाई अलिकति गर्न पनि पौडी खेल्न जाने, अनि त्यसै गरी अब लामो हाँगा झुन्नेर तल पानी छ वारीदेखि पारिसँग झुन्नेर फेरि रिटर्न हुने दाउरा खोज्न जाने विषयहरू भयो होइन, विपदको विषयमा संवेदनशील नभएको हो कि भन्ने विषयहरू पनि आएका।
14: सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग, सुरक्षा निकाय, प्रदेश र स्थानीय तहले पूर्व तयारी, प्रतिकार्य र पूर्व सूचना प्रवाहमा निरन्तर काम गरिरहेका छन्। तर प्राविधिक तयारीका बावजुद मानवीय क्षति पूर्ण रूपमा रोक्न सकिएको छैन। नागरिकसँग सबैभन्दा नजिक रहेका पालिका तहले विपदको जोखिम कम गर्न सक्दो प्रयास गरिरहेका छन्। वर्षा शुरू हुनासाथ वडा र कार्यपालिका मार्फत सूचना प्रवाह गरिए पनि स्थानीय सरकार एक्लैले ठूलो प्राकृतिक विपदको सामना गर्न सक्दैन। बाल बालिकाको सुरक्षामा अभिभावक र विद्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डे।
15: जति गर्दा गर्दै पनि दुर्घटनाहरू हामी सुनिरहेका छौँ, त्यसकारण सबभन्दा पहिलो अभिभावक सचेत हुनुपर्छ। आफ्नो बाल बालिका कत्रो छ, समयमा आफ्नो परिवारसँग नजिक हुन्छ कि हुँदैन, कुन बेलामा कहाँ जान्छ भन्ने कुरा परिवारले ख्याल गर्नु पर्यो सबभन्दा पहिलो। त्यसपछि विद्यालय जाने बालबालिकालाई विद्यालयले ख्याल गरिदिनु पर्ने हुन्छ। त्यसको आडमा चाहिँ हामीले संरक्षकको भूमिका निर्वाह गर्ने कुरामा गाउँपालिकाले खोला तटीय क्षेत्रमा जोखिम भएका ठाउँहरूमा हामीले सूचनाहरू पनि प्रवाह गर्छौं र हामीले अलर्ट गराउने कुरामा चाहिँ हामी एकदमै गराइरहेका हुन्छौं।
14: विपद व्यवस्थापनमा राहत बाँड्नुभन्दा घटना हुन नदिने वातावरण बनाउनु मुख्य काम हो। विपदका बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरीले नागरिकलाई अनुशासन पालना गर्न र प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। तर नागरिकले यस्ता सूचना र चेतावनीलाई अझै गम्भीरतापूर्वक लिने नगरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफले बताउनुहुन्छ।
16: हामीले सूचना जुन प्रवाह गर्छौं त्यसलाई चाहिँ एउटा सिरियसली लिनु होला, सतर्कता अप्नाउनु पर्छ सबै नागरिकले। त्यस्तो बेलामा अनावश्यक रूपमा हिडुल गर्ने जानकारी गराएको हुन्छ, अत्यावश्यक बाहेक नजानुहोस् नहिड्नुहोस् यहाँ यात्रा नगर्नुहोस् भन्ने कुरामा चाहिँ सबैले स्वस्फूर्त रूपमा उच्च अनुशासनका साथ पालन गर्नुभयो भने त्यसबाट हुन सक्ने सम्भावित क्षति दुर्घटना घटनाको विषयमा हामी अवेर हुन सक्छौँ, रोक्न सक्छौँ।
14: नेपालमा हरेक वर्षमा दोहोरिने जल विपद र डुबेर हुने घटना प्राकृतिक विपद मात्र होइन, प्राविधिक र वैज्ञानिक दृष्टिले वर्खामा नदी खोला तथा पहाड़ी क्षेत्रमा अझ बढ़ी सतर्कता अपनाउन आवश्यक देखिन्छ। बाढ़ी पहिरो नियन्त्रण तथा भूगर्भ विज्ञानका विज्ञ इन्जिनियर श्री कमल द्विवेदी।
17: वर्षापछि पनि खोला बढ़े अझ घट्यो भनेदेखि माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनेको संकेत हो, त्यसले झन् ठूलो क्षति गर्न सक्छ। त्यो खोलाको क्षेत्रबाट अलिकति माथिल्लो क्षेत्रमा सर्नु उपयुक्त हुन्छ, त्यो गेग्रान सहितको उसमा चाहिँ पस्नु हुँदैन, त्यसले चाहिँ दुर्घटना निम्त्याउन सक्छ, बगाइदिन सक्छ। त्यस्तो क्षेत्रहरूबाट टाढा अलिकति सुरक्षित ठाउँमा चाहिँ जानु उपयुक्त हुन्छ।
0: प्रविधिको दुरूपयोग गरी हुने अनलाइन बेटिङ र अवैध क्रिप्टो करेन्सी कारोबार विरूद्ध नेपाल प्रहरीले कार्यवाही तीव्र पारेको छ। पछिल्ला वर्षहरूमा प्रविधिको सहज पहुँचसँगै यस्ता वित्तीय अपराध बढ़न थालेपछि प्रहरीले विशेष निगरानी र अभियान सञ्चालन गरेको हो। विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अनलाइन बेटिङ प्लेटफर्महरू बढ़ी सक्रिय हुने गरेको पाइएको छ। गएको आर्थिक वर्ष मात्रै अनलाइन बेटिङमा संलग्न 148 जना र क्रिप्टो करेन्सी कारोबारका 117 जना पक्राउ परेका थिए, जसमा ठूलो संख्यामा विदेशी नागरिक समेत रहेका छन्। पछिल्लो समय ठमेलबाट 17,79,00,000 रूपियाँ भन्दा बढ़ीको अवैध क्रिप्टो कारोबार गर्ने चिनिया नागरिक सहित अरू विदेशी र स्वदेशीहरूलाई प्रहरीले पक्राउ गरी कार्यवाही अघि बढ़ाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अनलाइन बेटिङ, साइबर अपराध, ठगी र हुण्डीसँग जोड़िने भएकाले डिजिटल वालेट र बैंकिङ कारोबारमा कड़ा निगरानी राखिएको छ। मुलुकी अपराध संहिता अनुसार अवैध सट्टेबाजी गर्नेलाई प्रयोग भएको विगो जफत गरी 1 वर्षसम्म कैद र 10,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै क्रिप्टो करेन्सी जस्ता अभौतिक मुद्राको अवैध प्रयोग गर्नेलाई विगो जफत सहित 5 वर्षसम्म कैद र विगो बमोजिम जरिवाना हुने कानूनी प्रावधान छ।
1: नेपाल रेडक्रसले 23 समितिहरूलाई स्पष्टीकरण सोधेको छ। अस्ति सोमबार बसेको बैठकले रेडक्रसको मर्म र भावना विपरीत काम गरेको आरोप लगाउँदै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार 7 प्रदेश समिति र 15 जिल्ला समितिहरूलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले नियमित अध्यावधि नगरेको, विधान विपरीत हुने गरी विभिन्न राजनैतिक दल र भातृ संगठनमा सक्रिय भएको लगायतका आरोप छ। महामन्त्री ऋषि रमण खनालले आज पत्र लेख्दै पत्र प्राप्त भएको 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भन्नुभएको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेश प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टीकरण सोधिएको छ।

0: मा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
0: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01 54 54 66, व्हाट्सएप 98 65 44 24 96।

0: को एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशी को कनेक्शन।
1: थोड़े बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 0.26 अंकले घटेर 2622.22 बिन्दुमा झरेको छ। आज बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.07 अरब कारोबार भएकामा आज 346 कम्पनीका 95,08,000 किता शेयर 3.29 अरब रूपियाँमा किनबेच भएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दर बजारमा रहेको आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ नेवाने विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झुटो विवरण पेश गरी माध्यमिक तहको स्थायी शिक्षक बनेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगको अनुसन्धान अनुसार केसीले 2063 सालमा अस्थायी विस्थापित शिक्षकलाई खुलेको आन्तरिक प्रतिस्पर्धामा आफूलाई विस्थापित शिक्षक दावी गर्दै जालसाजी पूर्ण विवरण पेश गरेका थिए। उनले त्यसअघि नै प्राथमिक तहमा स्थायी नियुक्ति लिइसकेका थिए र विस्थापित शिक्षक थिएनन्। यस्तै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी नेउपानले केसीको त्यही झुटो विवरण प्रमाणित गरी परीक्षामा सामेल हुने मौका दिएको खुलेको छ। अख्तियारले शिक्षक केसी विरूद्ध कैद र जरिवाना तथा नेउपाने विरूद्ध मतियारको रूपमा सजाएको माग दावी गरेको छ।
3: प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण वा फुकुवा नहुँदा झापा, मोरङ र सुनसरीका जग्गाधनीहरू मारमा परेका छन्। सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका 4,000 भन्दा बढ़ी घरधुरीको 5,424 कित्ता जग्गा रोक्का गरेको थियो। जग्गा किनबेच अंशाबण्डा र बैंक धितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुकुवा गर्न माग गरेको छ। पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन्।
2: आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना दिवस मनाउन थालिएको, नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसको अवसरमा कार्यक्रम गरिन्छ।
3: 187 विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौँको हनुमान ढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र बंगलादेश फोटो पत्रकार संघको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो। काठमाडौँको ऐतिहासिक क्षेत्र हनुमान ढोकामा आयोजित प्रदर्शनीमा सर्वसाधारण तथा पर्यटकहरूको बाक्लो उपस्थिति रहेको थियो।
2: गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चोलाङ पार्टी, लौड़ी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवा जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्रा क्रममा लेक लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या

0: ल्याउन सक्ने भएकाले यो व्यवस्था गरिएको हो।
1: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैंकङबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाजा बरामद गरेको हो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। रूसमा भर्खरै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बावजूद बेलायतले युक्रेनलाई पूर्ण समर्थन गरिरहने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ छातमा रहने बताउनुभएको कतार न्यूज एजेन्सीले जनाएको छ। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधेको प्रश्नमा प्रधानमन्त्री बर्नहामले आफ्नो देशले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आउँदा दिनमा पनि समर्थन गरिरहने उल्लेख गर्नुभयो। यसैबीच लण्डनमा रहेको रूसी दूतावासले बेलायतले जानाजान युक्रेन युद्धलाई थप सर्काउने नीति अपनाएको आरोप लगाएको छ। बेलायतले द्वन्द्वमा आफ्नो संलग्नता कायम राखे त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै दूतावासले बेलायतले त्यसको परिणाम भोग्नुपर्ने जनाएको छ। युक्रेनले पछिल्लो समय मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्ड बेरी संस्था सम्बन्धित गोदामलाई निशाना बनाउँदै आएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। प्रख्यात टेनिस खेलाड़ी निकी किर्गियोस कोकिनको परीक्षणमा पोजिटिभ देखिएपछि अस्थायी रूपमा निलम्बनमा परेका छन्। 31 वर्षीय अस्ट्रेलियाली खेलाड़ी गएको जून 22 मर्लोरका ओपन
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
7: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
9: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

बागमती प्रदेशमा एमालेका नेता थापाद्वारा मुख्यमन्त्रीमा दावी पेश, सरकारलाई समर्थन गरेपछि राप्रपामा विवाद उत्पन्न। मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, मन्त्री परिवर्तन गर्ने तयारी नभएको राजसभा सभापति लामिछानेको भनाई। अपराध नियन्त्रणका लागि अमेरिकाको वाशिङटन डीसीमा हजारौं नेशनल गार्ड परिचालन गरिए पनि भूमिका प्रभावकारी नदेखिएको एक अध्ययनको निष्कर्ष। र पहिलो टेस्टमा भारतद्वारा श्रीलंका 165 रनले पराजित।

0: नमस्कार, गान्तीपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा। बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरेका छन्। उनले बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गरेका हुन्। सदनको चौथो ठूलो दल राप्रवाले सहयोग गरेसँगै बागमतीमा एमाले नेतृत्वको सरकार गठन हुने पक्का भएको हो। यसैबीच बागमती प्रदेशको मुख्यमन्त्रीमा थापालाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद शुरू भएको छ। राप्रवा बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले एमाले समर्थन गरेको हस्ताक्षर बाहिरिएपछि विवाद उत्पन्न भएको हो। राप्रवा अध्यक्ष राजेन्द्र लिङ्गेलले सरकारलाई समर्थन गर्ने आफूहरूको नीति नरहेको र त्यसबारे प्रदेश प्रमुखलाई पत्राचार गरिएको बताएका छन्। यसै सन्दर्भमा कान्तिपुर कर्मी डीपी उपाध्यायले अध्यक्ष लिङ्गेनसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौं।
1: होइन होइन, बागमती प्रदेश प्रमुखलाई पनि हामीले हाम्रो निर्णयहरू पठाइसकेका छौँ।
2: अनि अघि सार्वजनिक भएको पत्र चाहिँ के छ? नेताहरूले तपाईँको सहमति विपरीत गरे?
1: विचारमा अब संसदीय दलको नेता एक्लैले पनि अब त्यो बुझाउनु भएको छ। हामीले अब त्यो बाह्रजनै सदस्यको भनेर उहाँले दिनुभएको हुनाले बाह्रजनै सदस्यहरूलाई स्पष्टीकरण पनि सोधिसकेका छौँ अनुशासन समितिले। उहाँ संसदीय दलको नेतालाई पनि निष्कासनको प्रक्रिया कार्यवाही नै अगाडि बढिसकेका छ
2: भने उहाँलाई कार्यवाही गर्नुहुन्छ? क्लियरली भन्नुपर्दा बागमतीमा सरकार बनाउने प्रक्रियामा राप्रवाको समर्थन छैन,
1: पार्टीको समर्थन होइन, किन पार्टीले निर्णय नै गरेको छ। अस्ति 20 गते दसैँको बैठकले हामी यो सत्ता यो निचल खेलमा कतै पनि पक्षमा सहभागी नहुने भनेर, र अस्ति भर्खरै 1 गते फेरि जाने संसदीय दलको नेतालाई संसदीय दललाई स्पष्ट निर्देशन दिएको छ, कतै पनि नलाग्ने तटस्थ बस्ने भनेर निर्देशनै दिइसकेको छ। त्यस कारणले राप्रवाको स्पष्ट छ, त्यो व्यक्तिगत रूपमा कुनै लोभ लालच प्रलोभनमा परेर गरिएको कुरा हुन्, त्यसको विषयमा अनुशासनको कार्यवाही हुन्छ, यहाँ छलफल प्रक्रिया प्रारम्भ भयो।
2: यसमा एउटा राजनीतिक प्रश्न हुन्छ, अध्यक्ष, सरकारले विश्वासको मत पनि पाएन, नयाँ सरकार पनि बनेन भनेको राप्रपाले कुन नीति लियो त? नयाँ सरकार बन्न पनि नसक्ने, पुरानो सरकारले विश्वासको मत नपाएर जानुपर्ने स्थिति भयो।
1: अब अहिले हामी कसै पक्षमा छैनौँ, त्यसमाथि पनि अहिले एमालेलाई समर्थन गरिएको भन्ने कुरा झुटा हो, अहिलेलाई पनि यति नै हो। हामी अहिले सरकारमा सामेल हुने कुनै पक्ष विपक्षमा सामेल हुने नीति नै पार्टीको छैन।
0: यसैबीच राप्रपाका संसदीय दल नेता उद्धव थापाले पार्टीको हितका लागि एमालेको मुख्यमन्त्रीलाई समर्थन गरेको बताएका छन्। कान्तिपुरसँग कुरा गर्दै थापाले भने,
3: संसद दलको निर्णय पारित गरेरै हामीले निर्णय गरेरै त्यस्तो भयो भने अन्यायको बन्दी भयो 1 महिनासम्म, अझ लामो समय जाने खालको कुरा आएपछि हामीले त्यो कुरालाई चाहिँ त्यो पनि एउटा निकास दिनुपर्छ, हामी पनि जिम्मेवार हुनुपर्छ भन्ने पार्टीले हामीलाई एन मौकामा स्वीकृत नगरेपछि अब दलको बैठक बसेर हस्ताक्षरको निर्णयले हामीले यो खालको समर्थन गर्यौँ
2: भयो भने सबै सांसदहरूको वा प्रदेशसभा सदस्यहरूको समर्थन हो बागमती प्रदेशमा राप्रपाको?
3: सबै सांसद त अब अहिले पार्टीको निर्णय नआएसम्म त के हुन्थ्यो र त्यो सिधै कुरा हो होइन। बहुमत संख्यामा हामी छौँ।
2: बहुमत भनेको कति?
3: बहुमत भनेको 12 बहुमत,
2: 12 बहुमत। कम्तीमा तपाईँसँग 7 सांसदहरू छन्
3: हुनुहुन्छ।
2: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेनसँग मैले नै कुरा गरेका थिएँ केही बेर अगाडि, तपाईँलाई कार्यवाही गर्ने भन्नुभएको छ, एमालेलाई समर्थन गर्ने वा कुनै पनि सरकार बनाउने प्रक्रियामा राप्रपाको सहयोग हुँदैन, प्रक्रियामै लाग्दैन भन्नुभएको छ, पार्टीको निर्णय विपरीत किन जानु पर्यो?
3: हाम्रो योभन्दा अगाडिको केन्द्रीय सम्पादन समिति केन्द्रीय समितिको बैठकले राप्रपा सरकारमा जाँदैन भन्ने जुन आशय छ त्यो गलत हो। त्यसले गर्दाखेरि चाहिँ के भने हामी पनि ऐन मौकामा अवस्थापन र सरकारमा गएर देश जनताको पक्षमा काम गर्नुपर्छ भन्ने निर्णय गरेको छ केन्द्रीय कार्य समितिले। त्यही बमोजिम अस्ति 20 गते भएको केन्द्रीय कार्य सम्पादन समितिले पार्टीको 72 हितलाई ध्यानमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय लिने गरी पार्टीको अध्यक्षलाई जिम्मेवारी दिएको छ। अब उपयुक्त समयमा उपयुक्त निर्णय समय भएपछि गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। हामीले धेरै कुराहरू गर्यौँ र मान्यहरू सबै गएर पनि हामीले यो अवस्थामा हामीलाई धेरै यसो गरिदिनुहोस् भनेर भन्यो र उहाँले चाहिँ पक्नुहोस् न समय आउँदैछ गरौँला भन्नुभयो, हुँदैन जानु हुँदैन गर्दै गर्नु हुँदैन भनेर भन्नुभएन। त्यस पछाडि अब अहिले उपयुक्त समय भनेको यो नै हो भन्ने हामीलाई लाग्छ।
0: बागमतीमा 104 सांसद हाल कायम रहेका छन्। सरकार गठनका लागि 53 मतको आवश्यक पर्छ। नेकपासँग 26, एमालेसँग 25 र राप्रपासँग 12 सांसद छन्। यसैबीच नेपाली कंग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको कंग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन्। कोशी प्रदेशमा एमाले र नेकपा बीच नयाँ सत्ता साझेदारी भइसकेको छ। प्रधानमन्त्री वारेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गरेका छन्। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। आज 14 जना मन्त्रीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्य सम्पादन सम्झौता गर्दा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव सहभागी भएका थिएनन्। प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि आजै कार्य सम्पादन सम्झौता गरेका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्। रासोपा संसदीय दलको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्री फेरबदल गर्ने पक्षमा नरहेको बताएका हुन्।
4: बिल्कुल छैन, कुनै पनि मन्त्रालय मन्त्री उहाँहरूको इन्टायर 100 काम गर्नुभएको छ भने एउटा दुईटा चारवटा पाँचवटा काममा प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ। र राष्ट्रपतिभित्र आफ्नै दल भए तापनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनु भएको छ, हामी गर्छौँ, प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ। यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले छलफल राखेका हौ। यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन, कुनै त्यस्तो तयारी पनि छैन, त्यस्तो कुनै छलफल पनि छैन।
0: सभापति लामिछानेले आफू र प्रधानमन्त्री वारेन्द्र शाहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताएका छन्। सरकारले राज्यका महत्वपूर्ण निकायमा 51 नियुक्ति गर्दा महिला 4 मात्रै समेटिएका छन्। दलित समुदायबाट 1 पनि समेटिएको छैन। मधेसी, आदिवासी, जनजाति, मुस्लिम तथा सुदूरपश्चिम र कर्णाली जस्ता भूगोलको प्रतिनिधित्व समेत कमजोर देखिएपछि नियुक्तिलाई लिएर प्रश्न उठेको छ। सरकारले खुला प्रतिस्पर्धाबाट पारदर्शी नियुक्ति गरिएको दावी गरे पनि सामाजिक न्याय र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा नराखेको भन्दै आलोचना भएको हो। कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
5: युवा नेतृत्व र फरक फरक समुदायको प्रतिनिधित्व सहित बनेको वारेन्द्र शाह नेतृत्वको सरकारले राज्यका महत्वपूर्ण निकायमा नियुक्ति गर्दा भने समावेशिताको संवैधानिक मर्मलाई व्यवस्था गरेको देखिएको छ। 13 चयनदेखि 26 साउनसम्म मन्त्री परिषदबाट भएका 51 नियुक्ति मध्ये 4 मात्रै करिब 8% महिला छन् भने दलित समुदायबाट 1 पनि प्रतिनिधित्व छैन। प्रधानमन्त्री तथा विभिन्न मन्त्रालयबाट भएका नियुक्तिमा मधेसी, आदिवासी, जनजाति र भौगोलिक क्षेत्रको समानुपातिक उपस्थिति पनि कमजोर देखिएको छ। नियुक्ति प्रक्रियामा मेरिटोक्रेसीलाई आधार बनाइएको सरकारको दावी रहे पनि यसले संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशितामाथि नै प्रश्न उठाएको छ। सरकारको 17 सदस्यीय मन्त्री परिषदमा 6 महिला छन्। खस आदेको बाहुल्य रहे पनि मधेसी, आदिवासी, जनजाति, दलित र थारूहरूको प्रतिनिधित्व समेत छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र विभिन्न मन्त्रालयले गरेका नियुक्तिमा भने समावेशिता देखिँदैन। त्यस्ता नियुक्तिमा भूगोल, लिग, जात जाति लगायत समावेशितालाई ख्याल गरेको देखिँदैन। 13 चैतमा वारेन्द्र शाह नेतृत्वमा सरकार गठन भए लगत्तै बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका मुख्य राजनैतिक प्रशासन तथा सुशासन र सूचना तथा प्रविधि गरी 4 सल्लाहकार नियुक्त गरेको थियो। त्यसमा 1 पनि महिला परेनन्। 13 चैत नेता नियुक्त गरिएका 51 जनामा खस आर्यको बाहुल्य देखिन्छ। मधेसी, आदिवासी, जनजाति, दलित र मुस्लिमको उपस्थिति भने अत्यन्तै कमजोर छ। मधेसी समुदायका 4 जनाले मात्रै नियुक्ति पाएका छन्। आदिवासी जनजाति समुदायबाट 8 पुरूष परेका छन्। विभिन्न निकायमा नियुक्त भएका 4 महिलामा 3 आदिवासी जनजाति समुदायबाट रहेकाले उनीहरू समेत जोड्दा आदिवासी जनजातिको संख्या 11 पुग्छ। मुस्लिम समुदायबाट प्रधानमन्त्रीको सल्लाहकार समूहमा असीम शाह छन्। मन्त्री परिषदको निर्णयबाट नियुक्ति पाउनेमा दलित समुदायबाट सुन्नेछ। दलित अधिकार कर्मी जेबी विश्वकर्मा सरकारबाट भइरहेका नियुक्तिमा सामाजिक आन्दोलन तथा संविधानको भावनालाई व्यवस्था गरिएको टिप्पणी गर्छन्। रिक्त पदमा प्रतिस्पर्धाका आधारमा नियुक्ति प्रक्रिया चलिरहेको सरकारको दावी छ। नियुक्तिमा समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त पालना नभएको विषयमा सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको जवाफ छ। प्रतिस्पर्धाबाट नियुक्तिहरू भइरहेकाले त्यस्तो भएको हुन सक्छ। मन्त्री पोखरेलले खुला आह्वान गरी विज्ञ समूह गठन गरेर सर्ट लिस्ट तयार गरेर नियुक्ति प्रक्रिया पूरा गरिरहेको बताए। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदको सिफारिशमा प्रधान न्यायाधीशका साथै निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको नियुक्ति भएको छ। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त सहित 3 जनाको नियुक्ति हुँदा महिला र मधेसीले स्थान पाएनन्। भौगोलिक तथा सामुदायिक रूपले समावेशी प्रतिनिधित्वमा पनि ख्याल गरिएको छैन। 2 वैशाखमा बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 5 सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गर्यो। त्यसमा पनि फरक फरक लिंग वा समुदायबाट प्रतिनिधित्व गराउन ध्यान दिएन। 8 वैशाखमा 3 सदस्यीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरियो। त्यसमा महिला र मधेसीलाई राखिएन। 19 जेठमा बलभद्र बास्तोला कार्कीको अध्यक्षतामा 4 सदस्यीय भूमि समस्या समाधान समिति गठन गरियो। भूमिहीनको बढ़ी समस्या देखिएको तराई मधेसबाट समितिमा प्रतिनिधित्व गराइएन। सरकारबाट भइरहेको नियुक्तिलाई लिएर सत्तारूढ़ रासोपाकै सांसदले प्रश्न उठाएका छन्। 22 साउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 29 पदाधिकारी नियुक्त भएको सूचना सार्वजनिक गर्यो। कला, साहित्य र संगीत विधाका 3 सरकारी प्रतिष्ठानमा गरिएको नियुक्ति भूगोल तथा सामुदायिक दृष्टिकोणले समावेशी देखिएन। 29 जनामा सुदूरपश्चिम प्रदेशबाट 1 जना पनि परेनन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिव जस्ता प्रमुख पदाधिकारीमा मधेसी समुदायबाट कोही अटाएनन्। 2 दर्जन भन्दा बढ़ी पदाधिकारीको नियुक्तिमा कर्णाली प्रदेशबाट 1 जना सदस्य मात्र समेटिएका छन्। यसले सुदूरपश्चिम, कर्णाली तथा मधेसमा स्रष्टा नै छैनन् त भन्ने प्रश्न उठेको छ। कुनै सार्वजनिक निकायको बहुपद अर्थात अध्यक्ष र सदस्यहरूको एकै पटक नियुक्ति गरिँदा पनि समावेशिताको ख्याल गरिएको छैन। धेरै स्थानमा कर्मचारी प्रमुख पदमा मात्रै नियुक्त गरिएको छ। त्यसरी सम्बन्धित स्थानमा 1 जनाको मात्र नियुक्ति हुँदा समावेशी प्रतिनिधित्वको झन व्यवस्था गरिएको छ। कुलपतिको हैसियतमा प्रधानमन्त्रीले 29 साउनसम्म 10 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयको कार्यकारी नेतृत्वमा 1 महिलालाई पनि पत्याइएको छैन। मधेसी र जनजातिबाट 1-1 जना छन्। 2072 आएको संविधानको प्रस्तावनादेखि विभिन्न धारामा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणको विषय उल्लेख छ। मुख्य रूपमा धारा 42 सबै जात जातिलाई राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको हक हुने भनिएको छ। संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गर्ने संवैधानिक व्यवस्था छ, तर त्यसतर्फ सरकारले ध्यान नदिएको सरकारवालाहरूको गुनासो छ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी राजेश मिश्रको साथमा दीपशिखा रेग्मी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। रासोपा सांसद गणेश पराजुलीका अनुसार सिंहदरबारमा जारी संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो। उनका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ। यसैबीच गृहमन्त्री मन्त्री सुदन गुरूङले रासोपा सांसदलाई पार्टीभित्रको असन्तुष्टि सदनमा नपुर्याउन आग्रह गरेका छन्। रासोपा संसदीय दलको आजको बैठकमा गृहमन्त्री गुरूङले पार्टीका सांसदहरूलाई संसदमा सरकारको विरोध नगर्न पनि भनेका छन्। रासोपा संसदीय दलको बैठकमा सहभागी एक सांसदका अनुसार सरकारले गरेका कामको समर्थन गर्न गृहमन्त्री गुरूङले आग्रह गरेका थिए।
6: ओहो जेठा, बजार खरिद कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडास छ जस्ता पाता नि किन्ने नि लाटा।
7: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
7: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्नु?

सेल दिने ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ्स गुड।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग।
1: ब्रेकपछि गान्धीपुर डायरीमा अब बाँकी प्रसंग। भारतीय पर्यटकले नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमा क्यूआर मार्फत सहजै भुक्तानी गरिरहे पनि नेपालीले भारतमा यस्तो सुविधा अझै पाएका छैनन्। नेपाल भारत सीमापार क्यूआर भुक्तानीको दोस्रो चरणका लागि प्राविधिक र सुरक्षा तयारी भइरहेकाले आगामी केही महिनाभित्र सेवा शुरू हुने अपेक्षा गरिएको छ। कान्तिपुर कर्मी सजना बरालले तयार पारेको सामग्री अबको क्रममा।
2: नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले चन्द्रगिरी हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिर जस्ता प्रमुख पर्यटकीय तथा धार्मिक स्थलमा क्यूआरबाटै भुक्तानी गरिरहेका छन्। यो साता नेपाल आएका भारतीय डिजिटल भुक्तानी नेटवर्क एनपीसीआईका प्रमुख रितेश शुक्लाले पशुपतिनाथ मन्दिरमा क्यूआर स्क्यान गरी दान गरेको अनुभव सुनाए। उनले आफ्नो गुगल पे एप मार्फत भारतीय बैंक खाताबाट सिधै मन्दिरको खातामा रकम स्थानान्तरण गरेका थिए। तर नेपालीले भारतका मठ मन्दिर पसल अस्पताल ताल होटल वा ट्याक्सीमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न पाइरहेका छैनन्। नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणाली शुरू भएको दुई वर्षभन्दा बढ़ी भइसक्दा पनि नेपालीका लागि भारतमा क्यूआरमा आधारित भुक्तानी उपलब्ध हुन सकेको छैन। यसले गर्दा नेपालीहरूले किनमेल, होटल बुकिङ र औषध उपचारमा जाँदा नगद नै बोक्नुपर्ने बाध्यता छ। नेपालको भुक्तानी प्रणालीसँग प्राविधिक एकीकरण गरेको भारतीय डिजिटल भुक्तानी नेटवर्क एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शुक्लाले नेपालीका लागि यो सेवा छिट्टै सञ्चालनमा आउने बताए। उनका अनुसार भारतीयले नेपालमा भुक्तानी गर्ने काम पहिलो चरणको योजना थियो। नेपालीले भारतमा भुक्तानी गर्ने व्यवस्था दोस्रो चरणको योजना हो र यसका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ। शुक्लाले दुई देश बीचको भुक्तानी प्रणाली सुरक्षित र भरपर्दो बनाउन केही समय लागेको स्पष्ट पारेका छन्। भारतमा व्यापारीहरूको संख्या निकै ठूलो भएकाले प्राविधिक व्यवस्थापनमा केही ढिलाइ भएको उनको भनाइ छ। उनले भने नेपालमा हाल करिब 20 लाख व्यापारी मात्र डिजिटल भुक्तानी प्रणालीमा आबद्ध छन्। यसको विपरीत भारत 6 करोड़ भन्दा बढ़ी व्यापारी रहेकाले सबैलाई यस प्रणालीमा आबद्ध गराउन समय लागेको हो। शुक्लाले हतारमा अपुरो काम गरेर प्रयोगकर्तालाई खराब अनुभव दिन नखोजेको बताए। बैंक डिजिटल वालेट र भुक्तानी स्विचका सफ्टवेयर एक आपसमा सहज रूपमा जोड़िएका छन् कि छैनन्, साइबर सुरक्षा र नियामकीय एवं कानूनी मापदण्डसँगै कारोबार क्षमता र राफसाफ लगायत विषय प्रमाणित गर्ने र प्रणालीलाई बलियो बनाउने काम सावधानीपूर्वक भइरहेको उनले बताए। नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले पनि क्यूआरको हकमा दुई पक्ष बीचको साझेदारी भर्खरै मात्र शुरू भएको र यसलाई सञ्चालनमा ल्याउन काम भइरहेको बताए। उनले भने क्यूआर सेवा तत्काल उपलब्ध नभए पनि भारत यात्रा गर्ने नेपालीका लागि डिजिटल भुक्तानीको विकल्प खुला छ। भारतमा नेपाली बैंकहरूले जारी गरेका डेबिट कार्डहरू सहजै चल्छन्। भारत भ्रमण गर्ने नेपालीका लागि हाल डेबिट र क्रेडिट कार्डहरू मात्र डिजिटल विकल्पका रूपमा उपलब्ध छन्। भिजा, मास्टर कार्ड र नेपालको आफ्नै नेपाल पे कार्ड भारतका व्यापारिक प्रतिष्ठानहरूमा स्वीकार गरिन्छ। तर साना पसल, स्थानीय यातायात वा खुद्रा व्यापारमा कार्डको प्रयोग व्यावहारिक नहुने भएकाले क्यूआर भुक्तानी नै उपयुक्त माध्यम मानिन्छ। दुई महिना अघि मात्रै नेपाल र भारतबीच व्यक्तिदेखि व्यक्ति P2P रकम पठाउने डिजिटल रेमिट्यान्स सेवा भने सञ्चालनमा आइसकेको छ। यस अवधिमा करिब 5 करोड़ रूपियाँ कारोबार भइसकेको सीईओ प्रधानले जानकारी दिए। नेपाली र भारतीय भुक्तानी प्रणाली बीचको मुख्य समस्या सेवा शुल्कको मोडलमा रहेको जानकारहरू औलाउँछन्। नेपालमा क्यूआर कोडबाट भुक्तानी गर्दा व्यवसायीहरूले 1.3-2% कारोबार शुल्क तिर्नुपर्छ। भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस यूपीआई मार्फत गरिने कारोबारहरू व्यवसायी र ग्राहक दुवैका लागि पूर्ण रूपमा निशुल्क छन्। नेपालीले भारतमा क्यूआर प्रयोग गर्दा लाग्ने प्रक्रियागत शुल्क कसले बिहोर्ने भन्ने विषयमा अझै सहमति जुट्न नसकेको कतिपयको बुझाइ छ। अर्कोतर्फ नेपालमा भारतीय नागरिकले क्यूआर भुक्तानी गर्ने क्रम भने तीव्र रूपमा बढ़िरहेको छ। भारतीयहरूले नेपालका सुपर मार्केट, होटल र पर्यटकीय स्थलहरूमा यसको सबैभन्दा बढ़ी प्रयोग गर्ने गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सीमापार क्यूआर भुक्तानीबाट नेपालमा उल्लेख्य विदेशी मुद्रा भित्रिन थालेको छ। आर्थिक वर्ष 2081-82 असारमा मात्र नेपालले क्रस बोर्डर क्यूआर एक्वायरिङ मार्फत 13 अर्ब रूपियाँ प्राप्त गरेको छ। यस महिनामा कुल 4,61,149 कारोबार भएका थिए। शुक्लाका अनुसार डिजिटल भुक्तानीले साना व्यवसायीहरूको कार्यक्षमता बढ़ाउन ठूलो मदत पुर्याउँछ। चिया पसल, खुद्रा व्यापारी वा होटलहरूमा नगद भुक्तानी गर्दा खुद्रा पैसा फिर्ता गर्नुपर्ने र हिसाब राख्नुपर्ने झन्झट हुन्छ। यसले गर्दा एउटै ग्राहकलाई सेवा दिन धेरै समय लाग्छ। क्यूआर भुक्तानीका कारण ग्राहकको समय व्यवस्थापन प्रभावकारी हुने र व्यापारमा वृद्धि हुने उनले बताए।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रङ।
1: ओहो जेठा, बजार हेरी कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यपाउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छाप जस्ता पाता नि किन्ने नि लाटा।
2: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
4: हुलास भए अरू किन खोज्ने?
5: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। गत साउन महिनामा मात्रै 57,000 मेट्रिक टन बढ़ी एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो 5 महिना मध्ये साउनमा सबैभन्दा बढ़ी ग्यास आयात भएको हो। निगमका अनुसार गत साउनमा 57,316 मेट्रिक टन ग्यास आयात भएको थियो। साउनमा मात्रै देशभर 40,36,364 थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ। असार महिनाको तुलनामा गत साउनमा करिब 9,00,000 सिलिण्डर ग्यास बढ़ी बिक्री भएको निगमले जनाएको छ, तर बजारमा भने ग्यासको समस्या देखिएको छ।
6: दैनिक रु 197 रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराध नियन्त्रणका लागि वाशिङटन डीसीमा हजारौं नेशनल गार्ड परिचालन गरे पनि उनीहरूको भूमिका प्रभावकारी नदेखिएको एक अध्ययनले देखाएको छ। रोइटर्सका अनुसार करिब 4,500 सैनिक परिचालन गरिए पनि उनीहरू

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपु निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ। राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ छोरी चेली कुल कुटुम्ब मामा मावली ज्वाइँ चेला हितेरी मितेरी आफन्तजन मलामीजन इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
3: छोरी ज्वाइँहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वने, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हंसा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहिबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98620-55336 र 98421-93-36।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुढा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98420-82776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुदचोक बाटो दूरसञ्चार जाने बाटो।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 9860-9640-00
14: र 9819-32-77-75।
3: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सङ्खुवा सभा।
14: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।
16: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9520-29047, 9800-90062।

0: गर्लफ्रेन्ड गीताञ्जली
1: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन् त यक्को मतिना जी छन् त यक्को यक्को मतिना।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता, संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामिछानेको निर्देशन, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ़्यो, मासिक 5,000 थपिने।
2: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ₹5,000 दरले वृद्धि गर्ने।
1: बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश, आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको स्पष्टोक्ति, सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी।
3: अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ, किनभने इतिहासले भन्छ संकटको गर्भबाट समाधान जन्मिन्छ।
1: साउनमा रोजगारीका लागि विदेशिनीको लर्को बढ़्यो, राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश, पहाड़मा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना।
4: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ भने कोसी कर्णाली र सुदूर प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ।
1: र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने, विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो। मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढ़ाउने अपेक्षा गर्न सकिन्छ। तर घोषणा मात्रै पर्याप्त हुँदैन, निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो। शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेशागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
6: सरकारले लामो समय विचाराधीन राखेको प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
2: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ₹5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
6: बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने र करिब 2,73 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै भोलि र पर्सी भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन दिनुभएको छ। संसदमा सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या संयमित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो। सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनु भएको हो।
7: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो। तर समग्रमा त्यस्तो होइन, त्यसकारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन। तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाले हामी गरिहाल्छ, त्यस्तो केही छैन। हामी बीचको कुनै त्यसको राजनीतिक अर्थ भन्ने नै
6: छलफलका क्रममा सांसदहरूले विशेष गरी गृह, शिक्षा, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे प्रश्न उठाएका थिए। गृहमन्त्री सुधन गुरूङको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि थियो। जेनजी शहीदकी आमा रचना खतिवडाले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कार्यवाही नभएकोमा दुखेसो पुग्नु भएको थियो। जवाबमा गृहमन्त्री गुरूङले जेनजी आन्दोलनका दोषीहरूलाई कार्यवाही गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासोपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ़न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालेन शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठनको पहल नगरी आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट 7 साल 47 र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी थाल्ने दावी गर्नुभयो।
3: राष्ट्रपका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्माननीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ, अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल 47 साल 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ। किनभने इतिहासले भन्छ, संकटको गर्भबाट समाधान जन्मिन्छ।
6: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले, नेकपा र राप्रपाको समर्थनमा तीनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य भारती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको सांसदहरूको हस्ताक्षर मान्य नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए। यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्चेट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 जना विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाड़ी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु महर्जनले सीआईएनलाई जानकारी दिनुभयो।
4: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का दिन मध्यम वर्षा भइरहेको छ भने कोसी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ। यसै रातिको घटना चाहिँ देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्छ। देशका तराई भूभागमा आंशिक बादल लाग्छ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ र सत्याङ्कसम्म वर्षा हिंसा सम्भावना छ।
6: नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका 7 प्रदेश र 15 जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वर्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्तबुझ्द जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमर खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्याण्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेक्सको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनशीपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल 75,000 रूपियाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ।
8: नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास।
9: पहिले त्यो पनि हराएर गयो। सिउडी धानको उति प्रचलन छैन। यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन, केही पौष्टिक तत्व पनि हुँदैन।
8: हराउँदै गरेको बझाङको मौलिक स्वाद जोगाउने प्रयास रिपोर्ट। अस्वस्थ मासु खाँदा रोगको जोखिम बच्ने उपाय के होला लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
11: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
10: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ
11: स्वतन्त्र उजुरी संयन्त्र IRM, हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
10: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
11: IRM.greenclimate.fund विस्तृत जानकारी लिन सक्नुहुनेछ।
12: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएम द्वारा जारी सन्देश।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोड़िएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ़दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छन्।
15: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
16: पहिला त हामी जौ लगाउँथ्यौं, उवा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जसो मान्छेहरू अब त्यो खेती गर्न अझै छोड्या जस्तो लाग्यो।
15: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
17: त्यो आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पछि पनि हुने, सबैलाई पछि हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे। कागुनो पनि लगाउँथे।
15: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी।
18: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौँ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने आमा समूहमा त्यसको महत्व बुझाउने अनि त्यसलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
15: कतिपय स्थानीय तहले रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी।
19: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिड बिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
15: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भर बढ्नु रैथाने बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी।
20: उपाध्यक्ष कोशेली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिरहेका छौँ।
15: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने,
21: ताजा पशु स्वस्थ छ कि छैन भनेर कसले भन्ने नै हो त? पशु स्वस्थ थियो कि थिएन त्यो जाँचिएको थियो कि थिएन? मासुको आफ्नो प्राकृतिक रंग हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
1: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञसँगको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
22: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
23: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
22: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
23: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
21: सामान्यतया मासुमा मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो, त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्यो पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त, पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन, र त्यतिले मात्रै पुग्दैन। स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ, तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। र त्यो त्यसकारण पशु पहिले बध गर्नु पूर्व जाँच हुनु पर्यो र बध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
0: त्यो एउटा प्राविधिक कुरा भयो। तर अहिले हाम्रो गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि। त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
21: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौ र हामी चाहन्छौ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु, र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौ ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टिकोण सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो है भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
0: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो,
21: हुन पनि सक्छ नहुन पनि सक्छ, दुईटै कुरा छ।
0: किन त्यसमा चाहिँ
21: अब रंग त हामी हेर्दा राम्रै देखेका छौं, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि, त्यसकारण स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ।
0: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन।
21: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ, पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैमा? मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नुहुन्छ,
0: ताजा हुनु र सुरक्षित हुनु फरक
21: कुरा हो।
0: तेस्रो प्रश्न, फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
21: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो, मैले अघि भनेकै कुरा फेरि जोडिन्छ, जाँचिएको पशुबाट जाँचिएको मासु फ्रोजन मासु हेल्दी मासु।
0: चौथो प्रश्न, पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ?
21: सामान्यतया हुन्छ, कहिलेकाहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ त्यो रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो।
0: पाँचौं प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ?
21: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
0: छैटौं प्रश्न, महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो?
21: कदापि होइन, महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन।
0: सातौं प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
21: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
0: गन्हाएको छैन भने
21: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन।
0: आठौं प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
21: एउटा मापदण्ड पूरा गर्यो, र त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पूरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एउटा एक लेभलको पास भएको मात्रै मान्नुपर्छ त्यसलाई।
0: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ?
21: होइन, यो सरकार
2: उपभोक्ता मासु व्यवसायी र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
3: दशौं प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
2: मासु त्यसैले हामी भन्छौ मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
3: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाई छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशीको
5: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर छुनु एन्ड भीमकदाइली।
5: सम्पर्क 0294400084 र 98040485827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल।
7: सम्पर्क नम्बर 98163 55553
8: र 98423 18 049।
9: खाद बारी खानोपानी उपभोक्ता तथा कर सफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बक्योता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बक्योता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बक्योता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
10: नमस्कार वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो।
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
22: साथै 9852557768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री कर्ण बहादुर चामलिङ, राखुमी हंसा राईको श्रीमती स्वर्गीय कर्णमाया चामलिङ, राखुमी हंसा राईको जन्म 2013 जेठ 12 गते भई यही मिति 2083 श्रावण 28 गते बिहिबारका दिन 70 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोकस्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राखुमी हंसा को रीतिरिवाज तथा परम्परा अनुसार सम्पूर्ण दाजुभाइ, छोरी चेली, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, आफन्तजन, मलामीजन, इष्टमित्रहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखको कार्यमा सरिक भइदिनु हुन सादर निमन्त्रणा गर्दछौ। श्रीमान कर्ण बहादुर राई, छोरा बुहारीहरू अर्जुन तथा सुकमाया राई, अशोक तथा सबिना राई, छोरा अञ्जन राई,
23: छोरी ज्वाईहरू फूलकुमारी तथा टीकाराम राई, रमला तथा दिलीप राई, ममता तथा सन्तोष राई, अञ्जु तथा गोपाल वनेम, अनिशा तथा विजय राई, मनिला तथा सुनिल राई, छोरी अनिला राई र आशा राई, नाता नातिनी अमल, चेतना, लुना, अस्मिता, सन्दिका, यमुना, अनिश, सरस्वती, आयुष, सुदीप, सुजल, समीर, युगल, ज्ञानुहाङ राई एवं शोकाकुल समस्त चामलिङ राखुमी हन्छा राई परिवार। सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भाद्र 03 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भाद्र 4 गते बिहीबार। दुःखको कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 98-620-55-336 र 98-42-11-93-36।
0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98-615-39-444
3: र 0295-90-155।
4: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
23: हार्दिक श्रद्धांजलि एवं निमन्त्रणा। संखुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका वडा नम्बर 5 आपुङ निवासी श्री देवी बहादुर राईको श्रीमती स्वर्गीय हर्कमाया राईको जन्म 2010 जेठ 5 गते भई मिति 2083 असार 29 गते सोमबारका दिनमा 73 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी शोक स्तब्ध भएका छौं। उहाँको नाममा किरात राई चामलिङ राख्मी हन्छाको रीतिरिवाज तथा परम्परा अनुसार गरिने भएको हुँदा सम्पूर्ण छोरी चेली, भान्जा भान्जी, कुल कुटुम्ब, मामा मावली, ज्वाई चेला, हितेरी मितेरी, छर छिमेक, दाजुभाइ लगायत सम्पूर्ण मलामीजनहरू सबै भेला भई सुध्याई तथा फार्से हुने परम्परा भएको हुँदा निम्न अनुसारको दुःखका कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
24: शोकाकुल परिवार, श्रीमान देवी बहादुर राय, छोरा बुहारीहरू प्रकाश तथा खेम कमारी राई, टेकमान तथा मीना राई, अर्पण तथा विमला राई, भानुध्वज तथा शीतल राई र स्वर्गीय मचिन्द्र राई। छोरी ज्वाईहरू धनकमारी तथा मन प्रसाद राई, चन्द्रकमारी तथा चन्द्र फावेन, इन्द्र तथा खगेन्द्र जिमी, सावित्रा तथा सविन राई, विपना तथा पर्वत जिमी, स्वर्गीय कमला तथा महेन्द्र राई। नाति नातिनीहरू प्रमिका, मनित, दीपिका, प्रवेश, योगेन्द्र, दिल्ली, दीपेश, आयुश्री, उत्साह, उत्तर, साने, भावना, लीला, दिवश, दीपक, शिव, बम, मेम्मा, सुस्मिता, ममता, युवराज, कुशल, उजल, एंजल, प्रशांत, मंजिला जिनी, मनदीप र मनाहाङ तथा शोकाकुल समस्त राख्मी हन्छा राई परिवार।
23: सुध्याई कार्यक्रम सामेल हुने मिति 2083 भदौ 3 गते बुधवार। फारसी सुध्याई हुने मिति 2083 भदौ 4 गते बिहीबार। दुखद कार्य हुने स्थान सभा पोखरी गाउँपालिका 5 आपुङ। असमर्थताको लागि 97-625-084-15।
25: के
20: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
20: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
20: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
5: दाँत खुल्ने दाँत सफा गर्ने,
20: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
20: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
20: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
20: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422667।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रम झमा

गुन्जन मामो जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जना लाग्छ मलाई अभाव नै

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्यबारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो,
2: प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आग्रह गर्ने होइन।
0: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरंग, उपमहासचिव महासेठ भन्छन्,
1: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच छुदै होइन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली सेनाले 1.5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजवको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरू मध्ये एक 5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजवले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धार कर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ़ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आईसीसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढ़ी देशको समर्थन प्राप्त आईसीसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। आईसीसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये 1 बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिशनर विस्फोट भएर आगलागी शुरू भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिँदै आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्। यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अक्षर के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
0: तर अर्का पूर्व सचिव विद्याधर मलिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
2: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कार्यमा कति कुराहरू छ त भन्दाखेरि, एउटा कार्य सम्पादनको करार पनि छ मन्त्रीहरू प्रधानमन्त्रीको बीचमा भन्ने देखाउनु त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यसै पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँ चाहिने क्याबिनेट सिस्टममा मन्त्रीहरू फुल हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ, र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो, त्योदेखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: पूर्व सचिव मैनालिस चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिन्छन्। उनी भन्छन्,
1: पोजिटिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भनेदेखि त पर्फर्मेन्समा आधारित आज पनि त धेरै जसो देश तर पर्फर्मेन्स फी भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ, ती सबैको हुनाले यी चिजहरू वैज्ञानिक हुन् तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ, त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहियो।
0: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने,
4: कतिपय भू राजनीतिका शोधकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत तीन ए आर्मी अल्गोरिदम र अमेरिका हो।
0: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महासेठसँग प्रतिक्रिया मागेका छौं।
5: हुन त मैले सुने छैन तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
6: जस्तो अब हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
5: सुन्नुहोस् मैले बुझेँ त्यो कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै होइन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन। जबजले जुन एउटा कार्य दिशा देखाएको छ त्यो कार्य दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
6: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
5: मैले अझै पनि भन्दैछु रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
6: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेका त होइन वा?
5: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ, जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान छँदै थियो र छँदैछ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
6: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अंगसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्ने?
5: हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सूचित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त्यो सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन, यसमा पनि संसदीय दलको नेता।
6: तर तपाईँकै पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिकामा बारम्बार प्रश्न उठाइरहन्छु।
5: जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छ, भविष्यमा पनि भन्छ।
6: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर नि तपाईँकै पार्टी अध्यक्षले प्रश्न उठाएको त हो नि, त्यसकारण त कसरी पार्टीको विपरीत भएर?
5: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन,
6: सार्वजनिकमै भनेर सुन्नु भएको छैन।
5: म भन्दैछु, अब उहाँले बाहिर के भन्नुभयो त्यो मैले सुनेको थिइनँ, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंहदरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन। कमी कमजोरी भएको हो।
6: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो? सरकार शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका भने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने।
5: हामीले सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
0: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, प्रदेशमा नयाँ सत्ता समीकरणपछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज उपस्थित 46 सांसद मध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीलाई प्रदेशसभा बैठकमा उपस्थित 36 जना सांसद मध्ये 21 जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा 13 मत परेको छ। विश्वासको मत लिए पनि मुख्यमन्त्री भएको 23 दिन भइसक्दा पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्। हालसम्म सरकारमा उनी मात्रै छन्। तर आजै नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री सहित 4 र नेकपा एमाले 3 मन्त्रालय लिने सहमति भएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले गाजामा एक 5 बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द रजब नामकी ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा गाजा सिटीमा उनी सहित उनका परिवारका 7 सदस्यहरू गाड़ीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: इजरायली डिफेन्स फोर्सेसले एउटा विज्ञप्तिमा उसकै शब्दमा निष्कर्षहरूको समीक्षा गरेपछि र प्यालेस्टाइन रेड क्रेसेन्टको एम्बुलेन्सको आवागमन समन्वयमा भएको भनिएको कमजोरीका कारण उक्त घटनाबारे सैन्य प्रहरीको फौजदारी अनुसन्धान विभाग मार्फत फौजदारी अनुसन्धान शुरू गर्ने निर्णय गरिएको उल्लेख छ। आईडीएफले हिन्द र उनको परिवार सवार गाड़ीमाथि गोली चलाएको पहिलो पटक स्वीकार गरेको हो। यसअघि आईडीएफले उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी भइरहँदा त्यहाँबाट भाग्ने प्रयासमा हिन्द रजब र उनको परिवार कारमा यात्रा गरिरहँदा इजरायली हमलामा परेका थिए। परिवारका थुप्रै सदस्यहरू मारिए पनि हिन्दले प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घण्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: On this channel at present. Details of all our services are at bbcworldservice.com.

0: ए बा तिमी छिर्छौ क्या कति केटी हेर्या
1: नगरा यो गीत हेर्यो कि आनन्द आउँछ केही गीत सुनाई सुनाइ त्यही आमालाई उडाइदिएँ मैले
0: सुरु भए छत्रो लाबिस्तरी
1: नगरा तैँले एउटा केटी उडाउन सकिस्
0: जोइन हो र ब्याटरी हालेर भुरेर उडाउने नै केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्नु पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्दै हुन्छ म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दै एउटा साइकल

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 भदौ 4 गते बिहीबार साउन शुक्ल अष्टमी 20 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू। संसद मात्र होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था। सरकारी स्वार्थका मुद्दामा आफू अनुकूल गरेको प्रधान न्यायाधीशलाई आरोप। 4 महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही। विद्युत भिसामा विदेश गएका मध्ये 5% मात्रै स्वदेश फिर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जिल्ला प्रशासन तनहुमा पालो कुर्न नपर्ने शीर्षकको शुभ समाचार।
0: जिल्ला प्रशासन कार्यालय तनहुले सेवाग्राहीले कार्यालयमा लामो लाइनमा बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउन क्यूआर प्रविधिको प्रयोग शुरू गरिएको छ। क्यूआर कोड मार्फत मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था लागू गरिएको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचय पत्र सेवामा टोकन प्रणाली लागू गर्दै टोकनमा क्यूआर कोड राखेको हो। सेवाग्राहीले टोकनमा रहेको क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि आफ्नो पालो कहाँ पुगेको छ र पालो आएको वा नआएको जानकारी लिन सक्नेछन्। नयाँ व्यवस्थाले टोकन लिएपछि सेवाग्राहीले कार्यालय परिसरमै बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ। सेवाग्राहीले घर बजार वा अन्य काममा रहेकै अवस्थामा समेत मोबाइलबाट आफ्नो पालोको अवस्था हेर्न सक्नेछन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण

0: अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइदिएको थियो, एक आयुक्त भन्छन्। त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं, उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी परेको थियो, उनले बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्रिय एक मालपोत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरिसकिएको छ। शेयर कारोबार सवारी साधनदेखि सम्पत्ति राखिने हरेक निकायलाई पत्राचार भइसकेको छ, एक अधिकृतले भनेका छन्। एक अधिकारीका अनुसार तीनैजनाको चाँडै बयान लिने तयारी भएको छ। केही अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ, त्यस विषयमा थप बुझ्ने काम भइरहेको छ, ती अधिकारीले भनेका छन्। पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि 13 पृष्ठको फारम समेत भराइएको आयोगले बताएको छ। त्यसमा बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानी लगायतका विस्तृत विवरण समेत लिएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको दरबार मार्गको सरकारी जग्गा सस्तोमा यति समूहलाई लीजमा दिएको, यति समूहबाट बालकुटमा 4 करोड़ रूपियाँ पर्ने जग्गा र रोज भिलेज हाउसिङको घर लिएको तथा नक्कली भूटाने शरणार्थी प्रकरणमा समेत नाम जोड़िएको आरोप छ भने त्यस्तै गंगा दाहाल अर्थात पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव माथि 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाहाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरारी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको आरोप छ। त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामाथि 24 भदौको घटनामा देउवा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउवासँग पनि स्रोत नखुल्ने, अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएको छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ भने तीनैजनालाई बयान लिने तयारी गरिएको छ। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टीलाई पनि व्यवस्था गर्नुभएको छ। संसदमा उपस्थित नभएको भन्दै चर्को आलोचना भइरहेका बेला उहाँले पार्टीको संसदीय दलको बैठकलाई पनि व्यवस्था गर्नुभएको हो। बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सिंहदरबारमै रहनुभएका उहाँ भने जानु भएन। संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हुन्छ, तर रासोपा संसदीय दलको बैठकलाई उहाँले निरन्तर व्यवस्था गर्दै आउनु भएको देखिएको छ। संसदीय दलकै नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका बालेनले पछिल्लो 5 महिनासम्म संसदीय दलको बैठक समेत बोलाउनु भएको छैन। यसअघि पनि सभापति रवि लामी छानेले संसदीय दलको बैठक बोलाउनु भएको थियो। बुधबार रविले नै बोलाएको दलको बैठकमा पनि बालेन अनुपस्थित रहनु भएको थियो। बालेन रासोपाको वरिष्ठ नेता समेत भए पनि पार्टीको बैठकमा समेत जाने गर्नु भएको छैन। प्रतिनिधि सभालाई पनि उहाँले यसै गरी व्यवस्था गर्दै आउनु भएको छ। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको भन्दै चर्को आलोचना भएपछि यही साता सभामुख डोलप्रसाद अर्यालले सांसदका प्रश्नको उत्तर दिन रूलिङ नै गर्नु भएको छ। भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम संसदीय दलका नेता बिनाको बैठकले दलको विधान नै संशोधन गर्ने निर्णय गरेको छ। सांसदहरूको बैठकले रासोपा संसदीय दलको विधान 2083 संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन भएको छ। आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा कम्तीमा संसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानून निर्माण प्रक्रिया सशक्त बनाउन आवश्यक संशोधन गर्ने गरी विधान संशोधन कार्यदल बनेको छ बैठकपछि नेता पराजुलीले भन्नुभयो। संसद मात्रै होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै डिजिटल प्लेटफर्ममा आफ्ना गतिविधिहरू अपडेट गर्न मन्त्रीहरूलाई निर्देशन उपशीर्षकमा खबर छ। अर्को राष्ट्रपा सभापति रवि लामी छानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा आरएसपी पल्स र एप डाउनलोड गर्न निर्देशन दिनुभएको छ। रासोपा संसदीय दलको बैठकमा उहाँले अनिवार्य रूपमा 24 घण्टाभित्र एप डाउनलोड गरेर गतिविधिहरू अपडेट गर्न निर्देशन दिनुभएको हो। पार्टी नेतृत्व र प्रधानमन्त्री बीच कुनै असमझदारी छैन, सभापति लामिछानेको भनाई छापिएको छ। रासोपा सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन शाह बीच कुनै असमझदारी नभएको बताउनु भएको छ। मन्त्री फेर्ने तयारी छैन, रासोपा सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू फेर्ने बारे कुनै छलफल वा तयारी नभएको प्रश्न पार्नु भएको छ। यता गृहमन्त्री सुदन गुरूङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको दावी गर्नुभएको छ। संसदीय दलको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले आफूले जोकको रूपमा बोलेको विषयलाई ठूलो बनाइएको दावी गर्नुभयो। सरकारका काम जनतामाझ पुर्याउन नसकिएको मन्त्रीहरूको गुनासो, संसदीय दलको बैठकमा मन्त्रीहरूले आफूले गरेको कामबारे जानकारी गराएका थिए, बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट गरेका काम कारवाही गतिविधिबारे जानकारी गराइएको नेता गणेश पराजुलीले जानकारी गराउनुभयो। यी खबरहरू हिमालय टाइम्समा छापिएका हुन्।
0: त्यस्तै बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलका नेता हुन् प्रधानमन्त्री बालेन्द्र शाह, तर बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसद र मन्त्रीलाई एउटै ठाउँमा राखेर निर्देशन दिने भूमिकामा देखिए पार्टी सभापति रवि लामिछाने। स्वयं लामिछाने पनि बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको प्रष्टीकरण दिए, तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत काट्छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए अनि मन्त्रीहरूले आफू सम्बद्ध प्रश्नको जवाब दिए। अन्तिममा मन्त्री र सांसद सबैलाई लामिछानेले सम्बोधन गरे। मन्त्रीहरूको काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था आएको भनेर कार्यशैली सुधार्न निर्देशन दिए, तर तत्काल मन्त्री फेरबदल नहुने संकेत गरे। यो काम गर्ने जिम्मेवारी र दायित्व संसदीय दलका नेता र प्रधानमन्त्रीको हो। मन्त्रीहरूलाई कमाण्ड गर्ने पनि प्रधानमन्त्रीले हो। बुधबार यस्तो भूमिकामा रवि लामिछाने आफूलाई प्रस्तुत गरिरहेका थिए। यति मात्र होइन, बालेन बिनाको बैठकले दलको विधान संशोधन गर्ने प्रक्रिया समेत अघि बढ़ाएको छ। रासोपा संघीय संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा प्रकाश चन्द्र परियार, कान्ति शिखा अधिताल र गणेश कार्की सदस्य छन्। कार्यदललाई 7 दिनको समय दिएको छ। यसअघि पनि रासोपाको विधानलाई लिएर विवाद भएको थियो। संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने मात्र होइन, पार्टीको आधिकारिक नीति निर्णय र दृष्टिकोण संसदमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदीय दललाई मार्ग निर्देशन गर्न सक्ने व्यवस्था राखिएको छ। संसदीय दलका नेता एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलका अनुसार रासोपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने चिन्ता बढ़ाएको छ। एकातिर बालेन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाइएको छ, अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछाने शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाई गर्ने प्रक्रियाले तीव्रता पाएको छ। वर्तमान सरकार गठन भएपछि 11,000 निजामती कर्मचारी कार्यवाहीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्र सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोड़िएका उजुरी दर्ता प्रक्रिया उल्लेख वृद्धि भएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए, जसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्स्योट गरिएको छ। सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र, चार महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतको नेतृत्व सम्हालेको तीन महिनामै इजलास गठन र मुद्दा व्यवस्थापनलाई लिएर विवादमा परेका छन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा वरिष्ठता मिचेर संवैधानिक इजलास गठन गरेको र सम्पत्ति छानबिन आयोग विरूद्धका रिट आफ्नो नेतृत्वको इजलासमा पेश भएको विषयमा उनको भूमिकामाथि प्रश्न उठेको हो। शर्मा 13 जेठमा प्रधान न्यायाधीश नियुक्त भएका हुन्। उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पार्दै संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। वरिष्ठताको परम्परा मिचेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश बनाइएको भन्दै त्यति बेलै प्रश्न उठेको थियो। प्रधान न्यायाधीश नियुक्त भएको एक सातामै संवैधानिक इजलास गठनको विषयमा विवाद देखियो। निजामती कर्मचारीको ट्रेड युनियन खारेजी विरूद्धको रिटमा प्रारम्भिक सुनवाईका क्रममा 28 वैशाखमा तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहितको संवैधानिक इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल आदेशको पक्षमा थिए भने विनोद शर्मा र सारंगा सुवेदीले फरक मत राखेका थिए। त्यस्तै नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय मिश्रका अनुसार संवैधानिक इजलास कि त वरिष्ठता वा गोला प्रथाबाट तय हुनुपर्छ। अब त प्रधान न्यायाधीशले निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउन पनि थाल्नुभयो। यो विधि र प्रक्रिया विपरीत छ भनेका छन्। त्यस्तै पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले बेन्चको अधिकार न्यायलाई प्रशासनले खोज्न मिल्दैन, उद्देश्य त थाहा भएन तर यस्ता कामले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् भनेका छन्। सरकारका निर्णय सम्बन्धी मुद्दा र विधि प्रक्रिया मिचेर आफू अनुकूलको इजलासमा तानुले प्रधान न्यायाधीशको नियतमाथि नै प्रश्न उठेको छ। विवादमा प्रधान न्यायाधीश सरकारी स्वार्थका मुद्दा विधि मिचेर आफू अनुकूल इजलासमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अनुदान कोटाका शिक्षकको तलब वृद्धि, गोर्खापत्र खबर लेख्छ। सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै प्रारम्भिक बाल विकास, एसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि हुनेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको शुरू तलब बराबर कायम गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसैगरी सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
0: सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान अर्कातिर धरपकड़ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई 10 वैशाखमा प्रहरीले पक्राउ गर्यो। पक्राउ कानून विपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई गैर कानूनी थुनामा नराख्न आदेश दियो। उनी रिहा भएको केही घण्टामै 22 वैशाखमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एक टोलीले उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै फेरि पक्राउ गर्यो। एक सीआईबी अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ मुद्दा पुनः रूपमा फरक रहेकाले पुनः पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। त्यस लगत्तै गोल्छा जिल्ला अदालतको आदेशमा रिहा भए अहिले विशेष अदालतबाट दुवै मुद्दामा 1-1 करोड़ रूपियाँ धरौटी तिरेर बाहिरबाट मुद्दा खेपिरहेका छन्। गोल्छा पक्राउ प्रकरण हेर्दा सामान्य कानूनी प्रक्रिया जस्तो देखिन्छ, तर बालेन्द्र शाह नेतृत्वको सरकारले समाधान गर्न नसकेको एउटा महत्वपूर्ण विषय पनि यस प्रकरणले उजागर गरेको छ। त्यो हो, सरकारले जवाबदेहिता खोज्ने क्रममा सीमा पनि नाग्न सक्दो रहेछ। सरकारले एकै समयमा यस्तो काम कसरी गर्न सक्छ? शंकर अग्रवालदेखि शेखर गोल्छा र पृथ्वी बहादुर पाण्डेसम्मका ठूला व्यवसायी विरूद्ध नेपालमा गरिएका धरपकड़ र कानूनी अभियोगहरूले करिब 10 वर्ष अघि व्यापारिक क्षेत्रमा तहल्का मचाएको अर्को एक घटनाको छल्को दिएका छन्। फेब्रुअरी 2017 युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेलाईमा अभियोग लगाउन बाध्य पारेको थियो। त्यसका केही दिनपछि पार्क र उनका सहयोगीहरूलाई घुस दिएको आरोपमा सामसङका उत्तराधिकारी ले च्याङ पक्राउ परे। त्यस्तै लिदोषी ठहर भए पनि जेल परेर सफाई पाए। त्यस्तै घटना अहिले पनि भएको छ। सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिज्ञ व्यवसाय बीचको नेक्सस तोड्ने पूरापूरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभावमा पहिले छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव पारे पनि सोच्नुपर्ने अवस्था आएको छ।